नमस्कार, शुभ बिहानी। मिडियम एपको देश 13.67 मिटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आज विक्रम सम्वत 2083 जेठ 31 गते, तदनुसार जुन महिनाको 14 तारीक 2026, आज रविवार। समय फिलहाल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:32 भइरहेछ। सम्पूर्ण रेडियो प्रेमी श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै शुरू गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा।

सबै सबै श्रोता महानुभावहरूमा कार्यक्रम भक्ति प्रभातमा स्वागत गर्दछु। श्रोता, भजन गाउने र सुन्ने गर्दा मन शान्ति हुन्छ, सकारात्मक सोचको विकास हुन्छ र जीवनमा नैतिकता तथा सदाचारको भावना जागृत हुन्छ। भजनले मानिसलाई स्वरसँग जोड्ने मात्र होइन, समाजमा प्रेम, एकता, सद्भावनाको सन्देश पनि फैलाउँदछ। हामी सबैले आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर भजन भक्तिमा समर्पित हुनुपर्छ। यसले हाम्रो जीवनलाई उज्यालो, शान्त र अर्थपूर्ण बनाउँदछ। श्रोता, यो चराचर जगतको सृजना तिनै परमपिताले गरेका हुन् जसले हामी ईश्वर भनेर आफ्नै नामले पुकार्छौं। अब पालो भएको छ तिनै परमपिताका स्तुतिगान गर्ने, भक्तिगान गर्ने कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँहरूलाई सुनाउनेछौ मोहम्मद रफीको स्वरमा सजिएका भजनहरू। श्रोता, कार्यक्रमको पहिलो भजनलाई स्वीकार्नुहोस्।

भक्ति मानव जीवन को अमूल्य संपत्ति हो श्रोता। धन संपत्ति पद र प्रतिष्ठा भन्दा पनि ठूलो कुरा मन को शांति हो र यो शांति प्राप्त करने सबैभन्दा सरल मार्ग भक्ति हो। जब मानिसले भगवान प्रति श्रद्धा विश्वास र समर्पण को भावना राख्दछ तब वहां को जीवन में सकारात्मक परिवर्तन आउँदछ। भक्ति केवल धार्मिक कर्मकांड मात्र होइन, यो आत्मा को शुद्धिकरण र मानवताको आभास अभ्यास पनि हो। भजन भक्ति को एक सुंदर माध्यम हो। भजन में भगवान को नाम गुण र लीला को वर्णन गरिन्छ। श्रोता कार्यक्रम को अघिल्लो भजन स्वीकार्नुहोस्।

भजन भक्तिले केवल आध्यात्मिक विकास मात्र होइन, यसले सामाजिक एकता पनि बढाउँदछ। जब मानिसहरू एकै ठाउँमा भेला भएर भजन गाउँछन्, त्यहाँ जात, धर्म, भाषा र क्षेत्रको भेदभाव हराएर प्रेम, सद्भाव र भाइचाराको भावना विकसित हुँदछ।

जहाँ भक्ति हुन्छ त्यहाँ शान्ति हुन्छ, जहाँ शान्ति हुन्छ त्यहाँ सुख र समृद्धि आफै आउँदछ। यसै भावका साथै आजलाई भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय हुँदछ, जस अन्तर्गत हामीले सुन्यौं मोहम्मद रफीको आवाजमा सजिएका भजनहरू। श्रोता अब सुन्नुहोस् अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:55 अनि 7 बजी यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रम अहिले संस्कृत अनि हिन्दी भाषामा। 7:05 कार्यक्रम गोल्डन मेलोडी सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुन्छ नेपाली भाषामा समाचार भने 7:35 यसै केन्द्रबाट कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा भने 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार। 8:40 यसै केन्द्रबाट कार्यक्रम गीतिमाला। 9 बजे यस केन्द्रबाट मुख्य समाचार भने 9:02 कार्यक्रम चित्रञ्जली। 9:30 कार्यक्रम बाल जगत। 10 बजे यसै केन्द्रबाट मुख्य समाचार। त्यसपछि 10:02 10:30 कार्यक्रम ताजे तराने। श्रोता यी तथ्य अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। समय सोला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:55 हुने लागेको छ। रविको केही क्षण यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोता कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत अघिल्लो गीतलाई लिएका छौं। चलचित्र उपकारबाट महेन्द्र कपूर, मन्ना डे अनि आशा भोसलेको स्वरमा सन् 1967 मनोज कुमारद्वारा निर्माण तथा निर्देशित यस फिल्ममा कल्याणजी आनन्दजीको संगीत साथै मनोज कुमार, प्रेम चोपडा आदि कलाकारहरूको अहम भूमिका रहेको पाइन्छ।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। सदाबहालै हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत यहाँहरूले पुराना हिन्दी चलचित्रका गीतहरू सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौं।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: ये कहानी है एक नर्स और उसके अंतर्मन की।

0: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशका फ्रान्स र स्लोवाकियाको भ्रमणको पहिलो चरणमा फ्रान्सको शहर निस पुग्नु भएको छ। G7 शिखर सम्मेलनमा भाग लिनुका साथै श्री मोदीले फ्रान्सका राष्ट्रपति म्याक्रोसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले हिमाचल प्रदेशमा डाक विभागद्वारा ड्रोनमा आधारित डाक सेवा शुरू गर्ने घोषणा गर्नुभएको छ। इसरोका अध्यक्ष वी नारायणले परमाणु ऊर्जा विभागसँगको सहकार्यमा चन्द्रमाको ल्याण्डरलाई जोग्याउन सक्ने एडभान्स आर्टिफिशियल हिटिङ सिस्टम विकास गरेको बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम सम्झौतामा आज हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभएको छ। हिमाचलमा तीन खेलको एक दिवसीय श्रृंखलाको पहिलो खेलमा भारतले अफगानिस्तानलाई 7 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशहरू फ्रान्स र स्लोवाकियाको भ्रमणको पहिलो चरणमा फ्रान्सको शहर निस पुग्नु भएको छ। G7 शिखर सम्मेलनमा भाग लिनुको साथै श्री मोदीले फ्रान्सका राष्ट्रपति म्याक्रोसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वहाँले संयुक्त रूपमा भारतीय शैक्षिक संस्थाहरूलाई वैश्विक लगानीकर्ताहरू र बजारहरूसँग जोड़ने शिक्षा मन्त्रालयको कार्यक्रम भारत इनोभेटिभ्सको उद्घाटन गर्नुहुनेछ र क्षेत्रीय वैश्विक मुद्दाहरूमा विचार विमर्श गर्नुहुनेछ। निस पुगेपछि प्रधानमन्त्रीलाई भव्य स्वागत गरिएको थियो। भारतीय समुदायका मानिसहरूले पनि होटल नेसग्रेस्कोमा वहाँलाई न्यानो स्वागत गरेका थिए।
1: निस में प्रधानमंत्री के स्वागत में फ्रांसीसी और इतालवी कलाकारों ने कथक, ओडिसी और भारतनाट्यम जैसे शास्त्रीय नृत्य प्रस्तुत किए। आज दोपहर प्रधानमंत्री मोदी और फ्रांस के राष्ट्रपति एमैनुअल मैक्रों संयुक्त रूप से इनोवेशन और स्टार्टअप इकोसिस्टम को प्रदर्शित करने वाले प्लेटफॉर्म भारत इनोवेट्स लॉन्च करेंगे। भारत फ्रांस इनोवेशन वर्ष के दौरान आयोजित इस कार्यक्रम में 120 से ज्यादा भारतीय स्टार्टअप के साथ साथ वैश्विक निवेशक, सीईओ और टेक्नोलॉजी लीडर्स हिस्सा लेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको निसमा रहेका भारतीय समुदायप्रति आभार व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले आफ्नो स्वागतलाई

अस्मरणीय बताउनुभयो। वहाँले भन्नुभयो भारतबाट धेरै टाढा भए पनि स्वदेशको साथ प्रवासीहरूको सम्बन्ध बलियो बनेको छ। स्लोकाभियाकामा भारतीय राजदूत अपूर्व श्रीवास्तवले ब्रस्टेल लावामा आकाशवाणी संवाददातासितको कुराकानीमा भन्नुभयो प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशहरूबीच सहयोगका नयाँ मार्गहरू खोल्नेछ र आर्थिक सम्बन्धहरूलाई बलियो बनाउनेछ। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले हिमाचल प्रदेशमा डाक विभागद्वारा ड्रोनमा आधारित डाक सेवा शुरू गर्ने घोषणा गर्नुभएको छ। यो सेवा मण्डीको प्रधान डाक कार्यालय र प्रदेशको रेहरधार शाखाबीच शुरू गरिएको हो। यो पहल ग्रामीण डाक सेवाहरू र डाक सहायकहरूसँगको कुराकानीमा केन्द्रीय मन्त्रीले प्राप्त गरेका प्रतिक्रियामा आधारित छ, जसमा दुर्गम र दुर्गम क्षेत्रहरूमा द्रुत कनेक्टिभिटीमा जोड़ दिएको छ। आगामी दुईदेखि तीन महिनामा हिमाचल प्रदेश र असमका 150 स्थानमा ड्रोनमा आधारित डाक सेवा शुरू गर्ने योजना बनाएको छ। मण्डीको प्रधान डाकबाट लगभग 12 किलोमिटर टाढा रहेको रेहरधर शाखासम्म पुग्न अहिले दुई घण्टा भन्दा बढ़ी समय लाग्ने मन्त्रालयले जनाएको छ। ड्रोन सेवाको साथ यो समय केवल 7 मिनटमा घट्नेछ। भारतीय अन्तरिक्ष अनुसन्धान इसरोका अध्यक्ष वी नारायणले परमाणु ऊर्जा विभागसँगको सहकार्यमा चन्द्रमाको अत्याधिक चिसो मौसमबाट चन्द्रमाको ल्याण्डरलाई जोगाउन सक्ने एडभान्स आर्टिफिशियल हिटिङ सिस्टम विकास गरेको बताउनुभएको छ। हिजो बेंगलुरूमा आयोजित सीएसआईआर राइज कन्क्लेभलाई सम्बोधन गर्नुहुँदै इसरो प्रमुखले सौर्य ऊर्जाबाट संचालित चन्द्रयान 3 ल्याण्डर विक्रमले चन्द्रमा 14 दिन मात्र काम गर्न सफल भएको जानकारी दिनुभयो। अब इसरोले परमाणु ऊर्जा विभागसँग मिलेर चन्द्रमामा 200 दिनसम्म काम गर्न सक्ने चन्द्रमा ल्याण्डर विकास गर्नेछ। आर्टिफिशियल हिटर भएको यो ल्याण्डरले चन्द्रमाको कठोर मौसममा पनि काम गर्न सक्नेछ। उहाँले भन्नुभयो यसले भविष्यका मिशनहरूमा लामो समयसम्म मदत गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले असमको जोरहाटमा भएको N-32 विमान दुर्घटनामा परि 5 बहादुर जवानहरूको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले एक सामाजिक मीडिया पोस्टमा भन्नुभएको छ स्क्वाड्रन लीडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सर्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमा राम कुमावत र अग्निवीर वायु दानिश आलमले कर्तव्यको रेखामा सर्वोच्च बलिदान दिएका छन्। रक्षा मन्त्रीले जवानहरूको साहस र सेवालाई राष्ट्रले गर्व र कृतज्ञताका साथ सधैं सम्झने बताउनु भएको छ। 21 जूनको अन्तर्राष्ट्रिय योग दिवस भन्दा पहिले आयुष मन्त्रालयले आज मोरारजी देसाई राष्ट्रिय योग संस्थान र हेबल्टको सहकार्यमा वैश्विक अनलाइन योग कार्यक्रम आयोजित गरिरहेको छ। यो बिहान 6:15 बिहान 7:35 चल्नेछ। कार्यक्रममा 130 भन्दा बढ़ी देशको सहभागिता रहने अपेक्षा गरिएको छ। आयुष मन्त्री प्रताप राव जाधव पनि कार्यक्रममा सहभागी हुनुहुनेछ। आयुष मन्त्रालयले भनेको छ यस कार्यक्रमको उद्देश्य विश्वभरिका योगमा रूचि राख्ने मानिसहरूलाई डिजिटल प्लेटफर्ममा ल्याएर विश्व रिकर्ड बनाउनु हो। अबुधाबीमा भारतीय दूतावासले संयुक्त अरब इमिरातमा भारतीय पासपोर्ट वीजा र काउन्सलर सेवाहरूलाई सम्हाल्ने आउटसोर्स सर्भिस प्रोभाइडर बदलाउको घोषणा गरेको छ। एक आधिकारिक बयान अनुसार अवस्थित सेवा प्रदायकहरू बीएलएस इन्टरनेशनल सर्भिस लिमिटेड एसजीआईवीएस ग्लोबल ले जून 30, 2026 आवेदनहरू स्वीकार गर्न र प्रक्रिया गर्न जारी राख्नेछन्। ट्रेण्डिङ र छनौट प्रक्रिया पूरा भएपछि अल हिम टूर्स एण्ड ट्राभल्स एलएलसीलाई यूएईमा भारतीय पासपोर्ट वीजा र काउन्सलर सेवाहरूको लागि नयाँ आउटसोर्स सर्भिस प्रोभाइडर नियुक्त गरिएको छ। यो बदलाव 1 जुलाई 2026 लागू हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम सम्झौतामा आज हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभएको छ। यसको तुरन्तै हर्मोज जलडमहरू मध्ये सबैको लागि खुल्ला गर्ने श्री ट्रम्पले सोशियल मीडिया पोस्टमा घोषणा गर्नुभयो। उहाँले भन्नुभयो मलाई आशा

0: छ वार्ता सफल हुनेछ यदि यो भएन भने त्यहाँ अन्तिम उपाय पनि छ। अमेरिकी राष्ट्रपतिले प्रस्तावित सम्झौतालाई सन् 2015 संयुक्त कार्य योजनासँग तुलना गर्नुभयो। वहाँले आफ्नो प्रस्तावित सम्झौताले ईरानको आणविक हतियारमाथि पूर्ण अंकुश लगाउने बताउनुभयो। वहाँले दावी गर्नुभयो ईरानको परमाणु कार्यक्रम प्रभावकारी रूपमा रोकिएको छ र बाँकी परमाणु सामग्री पछि नष्ट गरिनेछ। हिजो राति हिमाचलमा तीन खेलको एक दिवसीय श्रृंखलाको पहिलो खेलमा भारतले अफगानिस्तानलाई 7 विकेटले पराजित गरेको छ। 195 रनको लक्ष्य भारतले 22 ओभर 5 बलमा हासिल गर्यो। कप्तान शुभमन गिलले 66 बलमा अभिजित 84 रन बनाए। यसअघि टस हालेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 24 ओभरमा 5 बलमा 194 रन पूरा गरेको थियो। शुभमन गिल प्लेयर अफ द म्याच घोषित भए। फिफा विश्वकप 2026 को तेस्रो दिन सैन फ्रान्सिस्को बे एरिया स्टेडियममा ग्रुप बी को म्याच कतार र स्विजरल्याण्डको बीच ड्रमा टुंगिएको छ। त्यही ग्रुप सीमा ब्राजिल र मोरक्को बीचको म्याच पनि 1-1 ड्रमा टुंगिएको छ। ग्रुप डीमा अस्ट्रेलिया र तुर्कीको भिडन्त आज बिहान 9:30 हुनेछ भने ग्रुप ईमा जर्मनी र कुराकाओ बीचको म्याच आज राति 10:30 शुरू हुनेछ। यो समाचार युट्यूबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशहरू फ्रान्स र स्लोकाभियाको भ्रमणको पहिलो चरणमा फ्रान्सको शहर निज पुग्नु भएको छ। G7 शिखर सम्मेलनमा भाग लिनका साथै श्री मोदीले फ्रान्सका राष्ट्रपति म्याक्रोसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले हिमाचल प्रदेशमा डाक विभागद्वारा ड्रोनमा आधारित डाक सेवा शुरू गर्ने घोषणा गर्नुभएको छ। इसरोका अध्यक्ष वी नारायणले परमाणु ऊर्जा विभागसँगको सहकार्यमा चन्द्रमाको ल्याण्डर लाई जोगाउन सक्ने एडवान्स आर्टिफिशियल हिटिङ सिस्टम विकास गरेको बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:35 अनि केही सेकेण्ड गएको छ। प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। श्रोता, आज 14 तारीक जुन र आज पनि थुप्रै थुप्रै घटनाहरू घटेका छन् है, यसबारे त बताइरहन पर्दैन है, किनभने तिनै बारे हामी कुरा गर्ने गर्छौं भनेर हाम्रा श्रोता मित्रहरू अहिले विज्ञ हुनुहुन्छ र आज रक्त भनौं रगत भनौं है यसबारेमा कुरा गरौं। त्यसो त रक्तलाई रक्तदान जीवनदान भनेर पनि भनेका छन् है, र रक्तदान दिनु चाहिँ मानवको शरीरमा आफै आफ निर्मित हुन्छ रगत है, जो स्वस्थ छ र 50 वर्षभन्दा मुनिको उमेरकाहरूले रक्तदान गर्नु चाहिँ ठूलो हो भनेर भन्छन्। र पनि अब हाम्रो अझै पनि कतिजना डराइरहेको हामी देख्छौँ, र कति अस्पतालतिर हामी रगत नपाएर है अलिक फिटिफिटी परिरहेको र कतिवटा स्वयंसेवी संस्थाहरूसित सम्पर्क गरिरहेको पनि देख्छौँ हाम्रोतिर है। कतिजना भने अब त्यही रक्त बेच्ने कतिजना कमर्सियल त्यस्ताहरू पनि भएका, अब जुन चाहिँ मेट्रोपोलिटन सिटी छ है त्यतातिर त त्यस्तो कमर्सियल रक्तदाताहरू भएको पनि हामीले जानकारी पाएका छौँ है। र यो कुरा मैले किन उठाएँ भने आजको दिनलाई चाहिँ वर्ल्ड ब्लड डोनर डेको रूपमा पालन गरिन्छ हजुर, र यो दिवस मनाउनुको खास उद्देश्य पनि त्यही हो कि प्रत्येक स्वस्थ नागरिकले जसको उमेर 50 भन्दा कम्ती छ उनीहरूले रक्तदान गर्न सक्छन् भनेर चाहिँ यही विषयलाई प्रोत्साहन दिनको लागि चाहिँ यो दिवस मनाइएको हो। र भारतको प्रसंगमा कुरा गर्दा नेशनल भोलिन्टरी ब्लड डोनेसन डे पनि पालन गरिन्छ, त्यो चाहिँ प्रथम
1: अक्टोबरमा
0: पालन गरिन्छ, र आज चाहिँ वर्ल्ड ब्लड डोनर डे हो, र यसबारे हामी छोटो जानकारी राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। प्रत्येक वर्ष 14 जूनको दिन संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन वर्ल्ड हेल्थ अर्गनाइजेशन अर्थात डब्ल्यूएचओ द्वारा विश्व रक्तदाता दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवस मनाउनुको मुख्य कारण विश्वका मानिसहरूमा रक्तदानको बारेमा जानकारी गराई मानिसहरूलाई रक्तदान गर्न प्रेरित गर्नु रहेको छ, ताकि रगतको आवश्यकता भएको बेला रोगीलाई रगतको उपलब्धता समयमा गराई ज्यान बचाउन

0: सकियोस्। रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भनिरहेको छ भने सुरक्षित रगतको बारेमा जागरूकता जगाउन र समस्त रक्तदाताहरू अर्थात ती व्यक्तिहरू ज जसले अरूको ज्यान बचाउनको लागि रक्तदान गरिरहेका छन् त्यस्ता व्यक्तिहरूप्रति आभार प्रकट गर्नको लागि पनि यो दिवस मनाउने गरिन्छ। अझ श्रोता, रक्तदान एक महादान हो जसले कुनै आपतको स्थितिमा कसैलाई रगत चाहिएमा रगतको समयमा नै उपलब्धताले कसैको ज्यान बचाउन सकिन्छ। आपतको स्थिति या त भनौं प्राकृतिक आपदा मानव निर्मित दुवै हुने गर्छ जसको चपेटमा परेर मानिसहरूले आफ्नो ज्यान गुमाउनु पनि परिरहेको छ। एक आँकडा अनुसार बितेको एक दशकमा लगभग 9 लाख व्यक्तिहरूको मृत्यु यस्ता आपदमा परेर भइसकेको छ भने लगभग 25 करोड़ व्यक्तिहरू यस्ता आपदामा परेर प्रभावित भएका छन्। भन्नुको तात्पर्य के भने प्रत्येक वर्ष लाखौंको संख्यामा व्यक्तिहरू प्राकृतिक आपदा जस्तै भूकम्प, बाढ़, सुनामी आदि र मानव निर्मित आपदा जस्तै वाहन दुर्घटना, आगजनी आदिमा परेर जीवनमाथि संकट आइरहने गर्छन्।
1: हजुर श्रोता, भनिन्छ कुनै पनि दान गर्दाखेरि दाहिनेहरूले दान गरेको छ भने देब्रेहरूले थाहा नपाओस् है। पैसा, कपड़ा, लत्ता जे पनि हामीले दान गर्छौं त्यो कुराको मूल्य हामीलाई थाहा हुने गर्छ जति नै गरे पनि है। तर रगतको दान भन्ने कुरा चाहिँ महादान भनिन्छ होइन, किनभनेदेखि चाहिँ यसको दान चाहिँ हामीले कति गर्यौं र कति यसको मूल्य छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। त्यसले गर्दाखेरि यसले चाहिँ कसैको जीवन बचाउने हुँदाखेरि चाहिँ रक्तदान महादान पनि भनिन्छ।
0: उसो त हामीले धेरै केही महिना दिन अघि थेलिसिमिया रोगको कुरा गर्यौं है। थेलिसिमिया एउटा यस्तो रोग हो जहाँ चाहिँ अब यस रोगले ग्रसित मानिसहरूमा रक्त नै बनिँदैन है। यस्तो हुँदाखेरि उनीहरूलाई रगत खाँचो भइरहन्छ र हरेकले कसैले पनि रक्तदान गरेको छ भने त्यो उनीहरूको लागि काम लाग्छ, उनीहरूको लागि जीवनदान हुन्छ है। त्यस्तै गरी ब्लड क्यान्सरको यो अवस्थामा पनि ब्लडको आवश्यकता परिरहन्छ र जस्तो जसलाई एनिमिया मान खुनको कमी छ है उनीहरूको लागि पनि जरुरी हुन्छ भने कतिवटा शल्य चिकित्सामा त जरुरी हुन्छै हुन्छ है। र अब आज यो दिवस हो ब्लड डोनर डे र हामी आशा गर्छौँ हाम्रा श्रोता मित्रहरूले पनि पक्कै पनि कुनै न कुनै पल्ट कुनै एकपल्ट दुईपल्ट त रक्तदान गर्नुभएको होला है। गर्नुभएको छैन भने तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले हाम्रो नजिकैको अस्पतालमा आएर है रक्तदान गर्न सक्नुहुनेछ। श्रोता, कतै अकस्मात दुर्घटनामा परेकाहरूको लागि तुरन्त रगतको खाँचो पर्छ भने कति त्यस्ता रोगहरू पनि हुन्छन् जुन रोगको कारण लाइफ लङ अर्थात जीवनभर रोगीलाई रगतको खाँचो परिरहन्छ। यसर्थ केवल एकपल्ट मात्र होइन सकेसम्म आफू सुस्वस्थ भइन्जेल घरिघरि सबैलाई रक्तदान गर्ने आह्वानसितै यो वर्षको विश्व रक्तदान दिवस पालन भइरहेको छ। त यतिको जानकारीपछि श्रोताहरू रमाइलो गरौं अब एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रममा अब हामी कुरा गर्न लागेका छौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरूको बारेमा।
1: हजुर, 1905 आजकै दिन जन्मेकी हुन् हिराबाई बरोडेकर। उनको जन्म नाम हो चम्पाकली। उनी खयाल, ठुम्री, मराठी नाट्य संगीत र भजनहरूका उस्ताद थिइन्। उनलाई संगीत नाटक अकादमी पुरस्कार र 1970 पद्मभूषणले सम्मान जनाइसकेको छ। जन्मकै कुरा गर्दा 1955 भारतीय थिएटर, फिल्म र टेलिभिजन अभिनेत्री किरण खेरको जन्म आजकै दिन भएको हो। उनी भारतीय जनता पार्टीको संसद सदस्य पनि हुन्। उनलाई दुईवटा राष्ट्रिय फिल्म पुरस्कारले सम्मान जनाइसकेको छ। 1971 भारतीय संगीत निर्देशक, संगीतकार, गायक, वादक र रेकर्ड निर्माता प्रीतम चक्रवर्तीको जन्म आजकै दिन भएको हो। लगभग दुई दशकसम्म 100 भन्दा अधिक बलिउड फिल्महरूको निम्ति संगीत दिइसकेका छन्। उनले विभिन्न शैलीका संगीतमा काम गरेका छन्। जन्मकै कुरा गर्दा 1920 आजकै दिन जन्मेका हुन् भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता र निर्माता भरत भूषण। उनले आफ्नो करियरको शुरूआत केदार शर्माको चित्रलेखाबाट गरेका हुन्, तर वैजु बावरासम्म उनले धेरै संघर्ष गर्न परेको थियो। वैजु बावरा सुन्दर गीत संगीत र अभिनयले सजाएको सुपरहिट फिल्म हो, जसले विजयवाडको प्रकाश स्टुडियो मात्र नभएर भरत भूषण र फिल्मको अभिनेत्री मीना कुमारीलाई पनि स्टार बनाएको थियो। आज पनि यस फिल्मका सदाबहार गीत दर्शक र श्रोताहरूलाई त्यति नै मन्त्रमुग्ध गर्दछ। त आज भरत भूषणको जन्मदिन यसरी नै जन्मको कुरा गर्दा 1969 जर्मन टेनिस खेलाड़ी स्टिफेनाइन मारिया, जसलाई स्टिफी ग्राफ भनेर चिनिन्छ, उनको जन्म आजकै दिन भएको। उनले एकल खिताबमा ग्राण्ड स्ल्यामको सम्मान 22 पल्ट जितेकी छिन्। साथै उनको करियरमा विश्वको नम्बर वान खेलाड़ी रहिसकेकी छिन्। 1928 अर्जेन्टिनाको मार्क्सवादी क्रान्तिकारी अर्नेस्तो चे गेवाराको जन्म आजकै दिन भएको हो। उनले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका

0: छन्। उनी क्रान्तिकारी त थिए नै यसबाहेक डाक्टर, लेखक, गोरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए। उनले दक्षिणी अमेरिकाको कैयौं राष्ट्रहरूमा क्रान्ति ल्याएर उनलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौं।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, हामी कुरा गर्दैछौं जन्मको।
0: हजुर, जन्मकै कुरा गर्दा 1922 आजकै दिन जन्मेका हुन् के आसिफ। उनको पूरा नाम हो करीम आसिफ। उनी हिन्दी सिनेमाको प्रसिद्ध फिल्म निर्माता, निर्देशक र पटकथा लेखक थिए, जसले भारतीय सिनेमाको सर्वकालीन क्लासिक फिल्म मुगले आजम बनाएका थिए। धेरै कम्ती फिल्मबाट धेरै प्रसिद्धि प्राप्त गर्ने फिल्मकारहरूमा एक हुन् के आसिफ। के आसिफ शिक्षित थिएनन्, यस पश्चात पनि उनी महान फिल्मकार बने। राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय सिनेमाको मञ्चमा आफ्नो एक अलग पहिचान र जगह कायम गरे। एक मामूली कपड़ा सिलाउने दर्जीको रूपमा आफ्नो करियरको शुरूआत गरेका हुन्। पछि गएर उनको लगन र मेहनतले उनी फिल्म निर्देशक निर्माता बने। आफ्नो 30 वर्षको लामो फिल्मी करियरमा आसिफले 3 मात्र धेरै सफल फिल्म बनाए। ती हुन् 1945 फूल, 1951 हलचल र 1960 मुगले आजम। जहाँ फूल युगकै सबैभन्दा सफल फिल्म थियो, हलचलले आफ्नो समयमा धेरै हलचल मचाएको थियो भने मुगले आजम त हिन्दी फिल्म जगत इतिहासका शिलालेख नै हो। मायालाई के आसिफ विश्वको सबैभन्दा ठूलो धन मान्दथे। यही विचारलाई क्यानभासमा ल्याएका भए उनी चित्रकार बन्दथे, तर यही विचारलाई पर्दामा ल्याउनको निम्ति मुगले आजमको निर्माण गरे। उनको निधन लभ एण्ड गड बनाउँदा बनाउँदै हार्ट अट्याकको कारण मार्च 9, 1971 भएको हो। तर आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौ के आसिफलाई।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, अब कुरा गरौं आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। 1777 आजको दिन युनाइटेड स्टेट्सको राष्ट्रिय झण्डामा तारा अनि धर्कार हुनुपर्छ भनेर यूएस कंग्रेसले एउटा प्रस्ताव पारित गरेका थिए।
1: 1658 ड्युन्सको युद्धमा ब्रिटिस र फ्रान्सिस सेनाहरूले स्पेनलाई हराएको थियो। 1775 अमेरिकी सेनाको स्थापना आजकै दिन भएको थियो।
0: हजुर, 1872 आजकै दिन क्यानाडामा ट्रेड युनियनहरूलाई कानूनी मान्यता प्रदान गरिएको थियो।
1: 1880 वैज्ञानिक सतीश चन्द्रदास गुप्तको जन्म आजकै दिन भएको हो। 1907 नर्वेमा महिलाहरूलाई मतदानको अधिकार प्राप्त भएको थियो आजकै दिन।
0: 1955 आजकै दिन ब्युनस एरियस कपीराइट ट्रिटीमा चिली भागीदारी मुलुक बनेको थियो। 1962 आजकै दिन पेरिसमा इसरो अर्थात युरोपियन स्पेस रिसर्च अर्गनाइजेशनको स्थापना भएको थियो, जो पछि आएर युरोपियन स्पेस एजेन्सी बनेको हो।
1: 1949 भियतनाम राष्ट्रको गठन भएको थियो।
0: 1967 मिरर प्रोग्राम अन्तर्गत आजकै दिन मंगल ग्रहको निम्ति मिरर 5 को लन्च गरिएको थियो। 1967 कुरा गर्दा आजकै दिन पीपल्स रिपब्लिक अफ चाइनाले प्रथम पल्ट हाइड्रोजन बमको परीक्षण गरेका थिए।
1: 1958 डाक्टर सीवी रमनलाई क्रेमलिनमा लेनिन शान्ति पुरस्कार प्रदान गरिएको थियो।
0: 1978 आजकै दिन सिराल्योनले संविधान अंगीकार गरेको थियो।
1: 1999 यावो मबेकी दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भएका थिए।
0: 2001 आजकै दिन चीन, रसिया, कजाकिस्तान, किर्गिस्तान, तजाकिस्तान र उज्बेकिस्तान मिलेर संघाई कर्पोरेशन अर्गनाइजेशन बनेको थियो। यो संघाई कर्पोरेशन अर्गनाइजेशनमा भारत र पाकिस्तान पनि थपिएका छन् र अहिले यो संगठनमा जम्मा 8 देशहरू सम्मिलित भएका छन्।
1: 2007 चीनको गोबी रेगिस्तानमा पक्षिनुमा विशाल डायनासोरको जीवाश्म भेटाएको थियो।
0: 2012 भारतमा एउटा स्टील प्लान्टमा भएको विस्फोटमा परेर 11 जना मानिसहरू मारिएका थिए अनि

0: 16 जना गम्भीर घाइते भएका थिए।
1: 2008 नेपालको पूर्व नरेश ज्ञानेन्द्रले नारायणहिटी महल खाली गरेका थिए।
0: 2012 कुरा गर्दा आजको दिन एकजना स्वीडिश डाक्टरले विश्वमा नै प्रथमपल्ट स्टीम सेलको सहायताले एकजना 10 वर्षीय बालिकाको नशा ट्रान्सप्लान्ट गर्नमा सफल भएका थिए। 2013 आजको दिन हसन रोहानी इरानका राष्ट्रपति चुनिएका थिए। 2013 कुरा गर्दा आजको दिन उत्तरी भारतमा आएको भीषण वर्षा र पहिरोको कारण 10,000 भन्दा ज्यादा मानिसहरू प्रभावित भएका थिए।
1: हजुर, मृत्युकै कुरा गर्दा 1961 प्रसिद्ध भारतीय भौतिकी वैज्ञानिक श्रीनिवास कृष्णनको मृत्यु भएको थियो। 2007 संयुक्त राष्ट्र संघको चौथो महासचिव कुर्ट वर्ल्डहाइमको निधन भएको थियो। यसरी नै 2011 रुद्रवीणा वादक असद अली खाँको मृत्यु भएको थियो। आजकै दिन
0: 14 जून 2021 दिन भारत वर्ष 2022 2024 लागि युनाइटेड नेशन्स इकोनोमिक एण्ड सोसियल काउन्सिल इकोसकको सदस्य नियुक्त भएको थियो। इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2022 आजकै दिन हङकङको विश्वकै सबैभन्दा वृहत समुद्रमाथि तैरिरहने अर्थात फ्लोटिङ रेस्टुराँ जुम्बो किङडम सीफूड रेस्टुराँले 46 वर्षपछि आफ्नो व्यवसाय समाप्त गरेको थियो, जुन रेस्टुराँ पार्सल आइल्याण्डमा डुबेको थियो। हजुर, यो थियो देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि अब एउटा गीत यहाँ समक्ष हामी राख्न चाहन्छौ।
2: कस्तो छ गाउँले यस्तै छ हेरिहाल्नु

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, अब हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा जाँदा जाँदै एउटा छोटो जानकारी राख्न चाहन्छौ आज पालन गरिने एउटा दिवस बारे र जानकारी लिएर यहाँ हुनुहुन्छ अंकुश रौनियर।
1: प्रत्येक वर्ष 14 जूनको दिनलाई अन्तर्राष्ट्रिय स्नान दिवसको रूपमा मनाइने गरिन्छ। यो दिवस मनाउनुको पछि एउटा रोचक कथा पनि रहेको छ। यो कथा आर्कमिडीज नाम गरेका एक वैज्ञानिकसँग सम्बन्धित छ, जसले बाथटबमा नुहाउँदा नुहाउँदै विज्ञानको एउटा सिद्धान्तको खोज गर्नुभएको थियो, जसलाई आर्कमिडीजको सिद्धान्त भनिन्छ। विज्ञानमा चासो राख्ने विद्यार्थीहरूलाई यो सिद्धान्तको बारेमा थाहा पनि छ होला। त्यो सिद्धान्त के थियो भने, यदि कुनै तरल पदार्थ जस्तै पानीमा कुनै वस्तु आंशिक वा सम्पूर्ण ढंगले डुबाइन्छ, तब त्यस वस्तुलाई तरल पदार्थले माथितिर ढकेल्छ। यसको अनुभव तपाईहरूले कुनै मगलाई पानीभित्र डुबाउँदा अनुभव गर्नुभएको होला। यसरी जब कुनै वस्तुलाई तरल पदार्थमा डुबाइन्छ, तब तरल पदार्थले त्यस वस्तुमाथि विपरीत बल लगाई माथितिर ढकेल्ने गर्छ, जसले गर्दा त्यो वस्तु माथितिर धकेलिएको अनुभव हुन्छ। यसरी कुनै वस्तुलाई

0: तरल पदार्थमा डुबाउँदा सो तरलको आयतनमा वृद्धि हुन्छ। यसरी तरल पदार्थमा वृद्धि भएको आयतन र त्यस वस्तुमाथि सो तरल पदार्थद्वारा लगाइएको विपरीत बल बराबर हुन्छ। यो कुरा जब आर्किमिडीजले थाहा पाए तब उनी नुहाउँदा नुहाउँदै खुसीले युरेका युरेका भनी कराउन थाले, जसको मतलब ग्रीक भाषामा मैले खोजे हो। यसरी यो घटना 14 जुन 260 ईसा पूर्वमा घटेको थियो र यसै घटनाको यादमा प्रत्येक वर्ष आजको दिनलाई इन्टरनेशनल बाथ डे को रूपमा मनाउने गरिन्छ।
1: श्रोता, आजको हाम्रो कार्यक्रमको समय पनि सकिएको छ र भोलि बिहान फेरि यस्तै रोचक जानकारीहरूसितै तपाईँहरू समक्ष भेटघाट गर्न हामी यसै समय यसै फ्रिक्वेन्सीमा तुरन्तै उपस्थित हुनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ।
2: नमस्कार।

श्रोता तिन्जेल प्रस्तुत ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 8 बज्नै लागेको छ। अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। केही क्षण प्रतीक्षा गर्नुहोला।

मिगेमेको 2.77 मिटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समयसल हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 8:40 अनि केही सेकेण्ड गएको छ र यो समय हो कार्यक्रम गीतिमालाको। संगीत मानव जीवनको एक महत्वपूर्ण कला हो, यसले मनलाई आनन्द, शान्ति र प्रेरणा प्रदान गर्दछ। श्रोता, गीत वाद्यवदन र नृत्यको समन्वयलाई संगीत भनिन्छ भने संसारका हरेक समाज र संस्कृतिमा संगीतको विशेष स्थान रहेको पाउँदछौ। कार्यक्रम गीतिमाला अन्तर्गत आज यहाँलाई सुनाउनेछौ नेपाली आधुनिक गीतहरू कलाकार अनमोल गुरूङको आवाजमा। समयलाई विलम्ब नगरी कार्यक्रमको पहिलो गीतलाई स्वीकार्नुहोला।

0: कार्य जारी रहेको छ।
1: गत 30 मई देखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता, समय स्वर हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 9 बजेको छ। अब सुन्नुहोस् आजको मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सिलगढ़ीको प्रधाननगर स्थित एसएनटी कम्प्लेक्समा रहेको एसएनटी विश्राम गृहको निरीक्षण गर्दै यसको मरमत, आधुनिकीकरण तथा प्रभावकारी उपयोग बारे समीक्षा गर्नुभयो। भारतका लोकपाल सदस्य तथा भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र हिजो आधिकारिक भ्रमणका क्रममा सिक्किम आइपुग्नुभयो। उहाँको यो भ्रमण 13 जूनदेखि 20 जूनसम्म रहने कार्यक्रम रहेको छ। नथुला मार्ग हुँदै 2026 कैलाश मानसरोवर यात्राको तयारी भइरहेको छ। तीर्थयात्रीहरूको पहिलो समूह 15 जूनमा सिक्किम आइपुग्ने र 20 जूनमा चीनको तिब्बत स्वायत्त क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। मेलबर्न सेल्टर होमले परमपावन 14 दलाई लामाको 91 जन्म जयन्तीको अवसरमा आगामी जुलाई 5 तारीक असम लिङ्जे स्थित मुलासो रोडमा रन फर कम्पेसन नामक 5 किलोमिटर च्यारिटी दौड़ आयोजना गर्ने भएको छ। असमको जोरहाट नजिक भारतीय वायुसेना आईएएफको एएएन 32 विमान दुर्घटनामा परि 5 जना वायुसेना कर्मीहरूको दुखद निधन भएको छ। भारतीय वायुसेनाले शोक सन्तप्त परिवार जनप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा उनीहरूलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अबको समय भने यहाँहरूलाई मनोरञ्जन गरिनेछौ। कार्यक्रम चित्रांजलि अन्तर्गत हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रमको पहिलो गीतलाई स्वीकार्नुहोस्। कलाकार उदित नारायण अनि अलका याग्निकको युगल आवाजमा।

चलचित्र राजा हिन्दुस्तानीबाट लिएको गीतलाई यहाँले सुनिरहनु भएको थियो कलाकार उदित नारायण अनि अल्का याग्निको आवाजमा। यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई भने लिएका छौँ चलचित्र फन्नाबाट सान अनि कैलाश खेरको।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता कार्यक्रमको अघिल्लो गीतलाई लिएका छौं चलचित्र अकेले हम अकेले तुमबाट कुमार सानु अनि अल्का याग्निकको आवाजमा।

चलचित्र रिफ्युजीबाट सोनु निगम हल्का याग्निको आवाजमा यहाँले यस गीतलाई सुनिरहनु भएको थियो। श्रोता, कार्यक्रम चित्रञ्जलीको हामी अन्तिम चरणमा प्रवेश गरिसकेका छौं। कार्यक्रम चित्रञ्जलीको अन्तिम गीतलाई लिएका छौं चलचित्र तुमसे अच्छा कौन है बाट मोहम्मद रफीको आवाजमा।

प्राञ्जलको निर्धारित समय यहीँ पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयसला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 9:30 भएको छ। त प्रस्तुत गर्न लागिरहेको छ कार्यक्रम बाल जगत।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनुभएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

प्यारा प्यारा भाई बहिनी हो, कार्यक्रम बाल जगत सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। यहाँहरूलाई थाहा नै छ, विभिन्न कार्यक्रमहरूमा हामी तपाईँहरूलाई विभिन्न साथीहरूसँग भेट गराउने गर्दछौ, उहाँहरूका विचारहरू सुनाउने गर्दछौ। आज पनि लिएर आएका छौ तपाईँहरूकै साथीका कुराकानी सँगसँगै जान्नै पर्ने विषयमा केही कुरा है त। विषय के छ भने नि, हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यन्त उपयोगी कुरा छ है त, रक्तदान महादान।

0: प्यारा प्यारा भाई बहिनी हो, कार्यक्रम बाल जगत का नाउला नाउला प्रकरणहरूमा नाउला नाउला साथीहरूसँग कुराकानी गरेर हामी तपाईँहरूलाई सुनाउने गर्दछौ र ती नाउला नाउला साथीहरूका नाउला नाउला विचारलाई सुनेर तपाईँले पनि केही न केही त सिक्नु हुँदैछ भन्ने हामीले आशा गरेका छौ। आज तपाईँहरूलाई विविध कुराहरू सुनाउन भनेर हाम्रो स्टुडियोमा उपस्थित हुनुभएको छ अभिनिता छेत्री बहिनी र उहाँ कहाँबाट आउनु भएको छ, कस्ता राम्रा कुराहरू सिक्दै बाल्यकाल बिताउनु हुँदैछ र कस्ता सपना साँचेर अघि बढ्नुहुन्छ, के बन्न चाहनुहुन्छ हामी सुनाउ है त। अभिनिता बहिनी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अनि अभिनिता बहिनी, तपाईँ कहाँबाट आउनुभयो?
1: म लुइङ सिक्किम गान्तोक
0: लुइङबाट आउनुभयो र तपाईँले आज आफ्ना साथीहरूलाई के सुनाउँछु भनेर सोच्नु भएको छ?
1: मैले चाहिँ आफै स्वयं रचित कविता
0: हजुर
1: अनि गीतहरू
0: गीतहरू तपाईँ गीत पनि गाउनुहुन्छ?
1: कोही कोही बेला
0: गाउनुहुन्छ है? अन्त कोही कोही बेला सही गाउनुहुन्छ नि त?
1: हजुर।
0: अनि तपाईँलाई मनपर्ने हो सङ्गीत चाहिँ?
1: सङ्गीत भन्दा पनि ज्यादा चाहिँ मलाई डान्समा।
0: तपाईँ नाच्नुहुन्छ है? र नाच्न के तपाईँ साँच्चै नै म पछि गएर डान्सरै बन्छु भनेर नाच्नुहुन्छ कि आफ्नो खुसीको लागि नाच्नुहुन्छ?
1: म त आफ्नो खुसीको लागि नाच्छु।
0: आफ्नो खुसीको लागि? मान्छे खुसी भएर बाँच्नु चाहिँ सबभन्दा ठुलो लक्ष्य हो नि त। मान्छेले संसारमा जति सुकै सुखहरू प्राप्त गरेको होस् तर खुसी भएन भने त्यसको के औचित्य हुन्छ? हुँदैन। र खुसी भएर बाँच्न सक्नु नै जीवनको एउटा अन्तिम लक्ष्य हो। अनि त्यसले गर्दाखेरि तपाईँसँग भेटेर त मलाई एकदमै म पनि खुसी भए। तपाईँलाई थाहा छ, कोही मान्छे भेट्दा भेट्दै यसो हेर्दा खुसी लाग्छ नि।
1: हजुर है, धेरैपल्ट
0: धेरैपल्ट लागेको छ। अन्त त्यस्तो तपाईँलाई देखेर म पनि खुसी भएको अनुभव गरिरहेको छु र आज हामी कुराकानीलाई अघि बढाउँ है त। खुसी भएर बाँच्दा के हुन्छ त?
1: खुसी भएर बाँच्दा आफ्नो मनको सेटिस्फेक्सन, आफ्नो मनमा सेटिस्फेक्सन छ भने हामीलाई अरूहरूको मतलब हुँदैन। आई मिन कति जीवनमा त प्रब्लम्स हुनै हुन्छ, तर आफ्नो मन खुसी छ भने त्यो प्रब्लम्सहरूलाई पनि हामीले
0: समाधानको बाटो खोज्न
1: सक्छौँ।
0: कति राम्रो कुरा, कति राम्रो कुरा। तपाईँ कुन कक्षामा पढ्नुहुन्छ?
1: म सात
0: सात कक्षामा पढ्नुहुन्छ। सात कक्षामा पढ्दा पढ्दै यी कुरा जानेपछि त जीवनमा खुसी मात्रै आउँछ र?
1: खुसी मात्रै त होइन, एउटा जीवन भन्ने चाहिँ यस्तो खालके चाहिँ अब शब्द नै भनौँ जसमा चाहिँ दुःख र सुख सबै हुन्छ,
0: मिश्रण हुन्छ नि त। अन्त दुःख पर्दा आतिने पनि भएन तपाईँ, सुख पर्दा मातिने पनि भएन नि त है। त्यो भएपछि जीवन के हुन्छ? सन्तुलन हुन्छ, ब्यालेन्स हुन्छ है। र यो गर्न चाहिँ तपाईँले सुरुमै सिकाइदिनु भयो कार्यक्रमको सुरुमै। म पो कतिवटा कुरा तपाईँबाट सिक्छु भने जस्तो लागिरहेको छ हो। अनि खुसी बस्नका निम्ति चाहिँ हामी के गर्छौँ त वास्तवमा?
1: वास्तवमा आफ्नो मनले जे भन्छ त्यही गर्छौ, या कसै कसैले चाहिँ आफ्नो आमा बाबाको खुसी हेरेर आफ्नो खुसी खोज्ने गर्छ। सो म चाहिँ दुइटै हो
0: है, आमा बाबालाई पनि खुसी हेर्न चाहनुहुन्छ, आफ्नो खुसी पनि नमारिकन।
1: हजुर।
0: कति राम्रो, कति राम्रो। तपाईँबाट त आफू भन्दा उमेरमा सानाबाट थुप्रै ज्ञान सिक्न पाइन्छ, हो यस्तै ज्ञानहरू सिक्न पाइन्छ है। अनि तपाईँलाई अब कक्षा सातमा पढ्दै गर्दाखेरि चाहिँ कसरी यस्ता ज्ञानहरू चाहिँ तपाईँले पाउनुभयो त?
1: ज्ञानहरू चाहिँ म चाहिँ हाम्रो

0: शिक्षकहरूबाट अनि शिक्षक र शिक्षकहरूभन्दा पनि अगाडि चाहिँ मेरो आमा बाबा
1: आमाबाबाट है घरको संस्कारै हो नि त सबैभन्दा ठुलो त स्कुल जान अगाडि त तपाईँ घरमै सिक्नुहुन्छ हाँस्न बोल्न रुन खान है हेर्न कसरी बोल्नुपर्ने होइन यी सबै कुरा कहाँबाट सिक्नुहुन्छ
0: आफ्नो घरबाटै
1: घरबाट सिकिन्छ र आमा बाबा नै त्यसै कारण ईश्वर मानिन्छ नि त संसारले दिन नसक्ने ज्ञान आमा बाबाले दिएको हुन्छ
0: हजुर
1: पुस्तकबाट मात्रै पाइन्छ र ज्ञान
0: पुस्तकबाट मात्रै होइन आफ्नो रियल लाइफबाट
1: पाइन्छ अनुभवबाट पाइन्छ र आमा बाबाले अनुभव गरेका ज्ञान तपाईँलाई दिनुभयो तपाईँले लिन पनि सक्नुहुँदैछ त्यो चाहिँ ठुलो कुरा हो है र तपाईँ स्कुलदेखि बाहेक पुस्तकहरू पढ्नु चाहिँ हुन्छ
0: हजुर
1: कस्तो कस्तो पुस्तकहरू पढ्नु भएको छ
0: कस्तो पुस्तकहरू भन्दा चाहिँ मोरल अफ द स्टोरीहरू भएको सर्ट सर्ट स्टोरीहरू
1: कति राम्रो नानीहरूलाई जे मनपर्छ कथा है कथाहरूका किताबहरू त्यस्तै पढ्नु भयो के पढ्नु भएको छ
0: मैले चाहिँ हालैमा सुरु गरेको पढ्नु चाहिँ सो मैले चाहिँ एउटा पुस्तक पढिरहेको छु त्यो पुस्तकको नाम चाहिँ यो स्पेससिप हो
1: त्यसमा चाहिँ के छ त
0: त्यसमा चाहिँ अब स्पेसहरूको बारेमा स्पेसहरूतिर कसरी मान्छेहरू जान्छ त्यसको बारेमा
1: त्यसको बारेमा छ कसरी जाँदो रहेछन् त
0: कसरी जाँदैछन् त्यो त अहिले पुगेकै छैन
1: पढ्नु
0: चाहिँ
1: साना साना कथाहरू पनि पढ्छु भन्नुभयो है साना साना कथाहरू चाहिँ के पढ्नु भएको छ
0: कथाहरूबाट चाहिँ द पिक इन्भाइट द पिक अनि अरूहरू पनि धेरै छ
1: अन्त कुन चाहिँ कथा तपाईँलाई मनमा लागेको छ तपाईँको साथीहरूलाई पनि सुनाइदिउँ न त है
0: मनमा लागेको कथा चाहिँ मेरो आमाले भन्नुभएको त्यो कथा
1: हुन्छ त आमा बाबाकोबाट आएको चाहिँ वास्तविक कथा हो भन्नुहोस् त सुनौ
0: अनि कथाको शीर्षक चाहिँ आमा बाबाले दिनुभएको शिक्षा चाहिँ कहिले व्यर्थ जान्दैन अनि एक दिन चाहिँ राजाको छोरा राजकुमार चाहिँ जंगल जानु भएको थिएछ खेल्दै खेल्दै अन्त जंगल जानुहुँदा चाहिँ एउटा नेस्टमा चाहिँ ढुकुरको बच्चा थिएछ अब त्यो बच्चा चाहिँ जस्तो चाहिँ उड्नु पनि नसक्ने आफ्नो आमा बाबा पनि नचिन्ने त्यतिसम्म चाहिँ थिएछ अनि जब उसले त्यो टिप्यो टिपेर लग्यो जस्तो आमा बाबाले माया गर्थ्यो उसले दिनु सकेन अनि उसलाई चाहिँ कहाँ राख्थ्यो भन्दा पिन्जराहरूमा राख्थ्यो फलामै फलाम भएकोमा राख्थ्यो अनि उड्न खोज्दा उसको पखेटा काटिदिन्थ्यो अनि उसलाई त सुनको पेलामा पानीहरू पनि दिन्थ्यो तर उसलाई जुन चाहिँ खुसी चाहिँ चाहिएको छ फ्रिडम र आमा बाबाको माया त्यो चाहिँ पाएन अनि त्यस्तै हुँदा चाहिँ एक दिन राजकुमार जब ठुलो भइसक्यो त्यो ढुकुर पनि ठुलो भयो अनि त्यति बेलामा चाहिँ राजकुमारले ढुकुरलाई सोध्यो कि तिमीले चाहिँ आफ्नो आमा बुवालाई चाहिँ के चाहिँ तिम्रो चाहिँ सन्देश चाहिँ के चाहिँ छ भनेर भन्नुभएको थियो अनि त्यो भन्नुहुँदा चाहिँ ढुकुरले चाहिँ भन्यो मेरो आमा बाबाले मलाई जे सन्देश दिनुहुन्छ त्यसलाई म एक्सेप्ट गर्छु भनेर भन्नुभयो अनि त्यहाँदेखि चाहिँ जब राजा जंगल गयो उसले एउटा पेड़को शाखामा चाहिँ ढुकुरको आमा बाबा देख्यो अन्त आमा बाबा देख्दा चाहिँ राजकुमारले चाहिँ के भन्यो भन्दा चाहिँ तपाईँको छोरा चाहिँ एउटा पिन्जरामा केट्छ हामी उडिदिँदा उड्नु खोज्दा उसको पखेटाहरू काटिदिन्छ ऊ रुन्दै बस्छ रातभरि भन्दै भनेछ अनि त्यही भन्दा त्यही बिचमा भन्नु बित्तिकै उसको बाबा पुलुकै लडिदियो पुलुकै लडिदिँदा चाहिँ उसको आमाले पनि मोटो मोटो आँसु चुहाएर पुलुकै लडिदियो अनि त्यही सन्देश लिएर चाहिँ राजकुमार ढुकुरकोमा गयो ढुकुरकोमा जाँदा चाहिँ उसले चाहिँ के भनेन अन्त ढुकुरले चाहिँ सोध्यो राजकुमार मेरो आमा बाबाले चाहिँ मलाई के चाहिँ पठाउनु भएको छ भनेर भन्नुभयो अनि उसले त्यही सबै कुराहरू भन्दा ऊ ढुकुर पनि पुलुकै लड्यो पुलुकै लड्दा त्यही राजकुमारले चाहिँ भन्यो यो के बिमारी होला होइन त्यो भन्यो तर जब अरूहरूले फ्याले त्यो ढुकुरलाई त्यो ढुकुर जुरुक्की उठेर भन्यो देखिस मेरो आमा बाबाले मलाई के चाहिँ सन्देश दिएको छ मेरो आमा बाबाको सन्देशले गर्दा आज म स्वतन्त्र भए भनेर भन्यो
1: तपाईँले बुझ्दा चाहिँ यो कथाले के भन्दो रहेछ त
0: यो कथाले भन्दैछ मतलब आमा बाबाले भनेको कुरा चाहिँ कहिले व्यर्थ जान्दैन अब सुन्ने गर्नु आमा बाबाको कुरा
1: है र शब्दले बोलेर भनेनन् नि त त्यहाँनिर एक्सनले देखाए नि त है फुकलुक्क लडेर देखाए नि त है अनि कोही ठाउँ चाहिँ अब आमा बाबाले मनभित्रै राखेर पनि छोराछोरीको राम्रो गर्दाखेरि आफूले खपिराखेको दुःख भन्नुहुन्छ
0: कहिले भन्नुहुँदैन
1: कहिले भन्नुहुँदैन अन्त त्यो चाहिँ केले चाहिँ देखाउँछ त भन्दा उहाँहरूको कामले देखाउँछ अनि त्यो चाहिँ अब किन भन्नुहुन्न भन्दाखेरि चाहिँ छोराछोरीको चित्त नदुखोस् भनेर भन्नुहुन्न नि त होइन र पछि गएर जहिले पनि शब्दले भन्दा बताउँछ भनिन्छ र एकदमै सुन्दर सन्देश तपाईँको कथाले दिएको छ र अर्को कुरा चाहिँ के भन्दाखेरि स्वतन्त्रता कति महत्वपूर्ण रहेछ
0: सुनको पेलामा पाउँदा त उसले ढुकुले खाएन भन्दा
1: है
0: उसलाई चाहिँ मेन कुरा चाहिँ फ्रिडमै चाहिएको थियो
1: हजुर हजुर अन्त फ्रिडमै चाहिन्छ किन भन्दाखेरि तपाईँलाई पनि एउटा कोठामा कैद राखेर मिठो मिठो खाना दियो भने तपाईँलाई चित्त बुझ्छ।

0: खान सक्नुहुन्छ? त्यो खाना मिठो लाग्छ?
1: मिठो त लाग्दै लाग्दैन,
0: लाग्दै लाग्दैन नि। तपाईँलाई एउटा खुल्ला मनले तपाईँलाई आफ्नो खुसीमा छोडेर गुन्द्रुकै पकाएर अलिकति यो खाउँ ल आज यस्तै छ भन्यो भने त्यो मिठो लाग्छ नि,
1: त्यो मिठो लाग्छ। अझै आफ्नो परिवारसँग होस्,
0: परिवारसँग होस्, भाव सुन्दर होस् कसैको है, तपाईँलाई बाँध्ने, तपाईँलाई कन्ट्रोल गर्ने, नियन्त्रण गर्ने, तपाईँलाई उड्न नदिने, तपाईँको अघि बढ्ने खुट्टालाई नरोक्ने ठाउँ होस्, जसले खाना मिठो लाग्छ है। र यो कुराहरू पनि कति ठुल्ठुलो सन्देश, साह्रै साह्रै राम्रा ज्ञानका कुराहरू पाउँदैछौँ आज हामी तपाईँबाट पाउँदैछौँ। सबै साथीहरूले सुन्नुपर्ने कुरा हो, हामीलाई अहिले केले कैद बनाएको छ?
1: अहिले कैद त मोबाइल फोन।
0: कस्तो एकदमै सही आन्सर दिनुभयो। केले कैद बनाएको छ हामीलाई?
1: मोबाइल फोन।
0: मोबाइल फोनले कैद बनाएको छ, हाम्रो स्वतन्त्रता यसले खोज्दैछ नि,
1: खोज्दैछ
0: है। अन्त तपाईँलाई गीत लेख्न मनपर्छ भने त्यो समय के लेखाइदिँदैछ?
1: हाम्रो फोनले नै खाइदिन्छ
0: क्या। तपाईँलाई कविता लेख्न मन पर्दैछ त्यो के लेखाइदिन्छ?
1: फोनले नै,
0: फोनले नै। तपाईँलाई बाहिर अरूसँग गफ गर्नु पर्नेछ तर त्यो समय के लेखाइदिन्छ?
1: फोन,
0: फोनले खाइदिन्छ। र तपाईँलाई खेल्नु छ अरूसँग बाहिर गएर त्यो समय के लेखाइदिँदैछ?
1: फोनले नै,
0: फोनले है। बिस्तारै बिस्तारै फोनले के खाँदैछ?
1: हाम्रो फ्रिडमै खाँदैछ,
0: हाम्रो स्वतन्त्रता खाँदैछ। तर हामीले यसलाई सही प्रयोग नगरेर हो नि त स्वतन्त्रता खाएको चाहिँ, सही प्रयोग गर्यौँ, चाहिँदो मात्रै प्रयोग गर्यौँ भने चाहिँ यसले खान्छ?
1: खाँदैन, सबैभन्दा दामी हुन्छ त्यो।
0: हजुर, हामीले चाहिँ उसलाई चलाउनु पर्यो नि त है, उसले चाहिँ हामीलाई चलाउँदैछ नि त, त्यो हुँदा त स्वतन्त्रता खाँदैछ है। कस्तो राम्रा राम्रा कुरा भयो। अब यो खुसीमा एउटा कविता सुनाउला है।
1: आमा ममताको सागर, आमाको ममता र शीतल छाया, संसारको सबैभन्दा मिठो माया। दुःख परे आँसु पुछ्ने हात, सुखमा हाँस्ने मिठो साथ। सानो हुँदा काखमा सुताए, लोरी सुन्दै निन्द्रामा हराए। आँखा खोल्दा आमाकै मुहार, त्यही देख्थे स्वर्गको संसार। भोक लागि खाना खुवाउने, बिमारी पर्दा रातभरि जाग्ने। आफ्नो खुसी धेरै बिर्सिने, सन्तानको सपना मात्र सजाउने। गल्ती गर्दा पनि माया दिने, हार्दा फेरि हौसला भर्ने। आमाको मन समुद्र जस्तै, ममता उसको आकाश जस्तै। आमाको काख स्वर्गको द्वार, त्यो भन्दा ठुलो छैन उपहार। जति टाढा गए पनि जीवनमा आमाको माया बस्छ सधैँ मनमा। धन्यवाद।
0: कविता कसले लेखेको होला है?
1: यो चाहिँ मोरा मम्मा।
0: आमाले लेख्नु भएको, तपाईँले लेख्नु भयो, आमाले अलिअलि गाइड गरिदिनु भयो। तपाईँको कलम चाहिँ कहिले पनि नरोकियोस्, दैनिक रूपमा अलिअलि लेख्ने होस्।
1: धन्यवाद।
0: अन्त कहिले नरोकियोस् तपाईँको कलम, यसरी सृजनात्मक कार्य गर्ने, क्रिएटिभ वर्क गर्ने चाहिँ हाम्रो मान्छे मृत्यु पछाडि नै हामी याद गर्छौँ नि, केले गर्दा बाँच्छ मान्छे त्यसरी, किन याद गर्छ मान्छेले? जस्तै महात्मा गान्धी हामी याद गर्छौँ है,
1: एउटा उहाँले चाहिँ फ्रिडम दिनुभयो, एउटा राम्रो काम गरेर चाहिँ जानुभयो।
0: कामका कारणले मान्छे बाँच्छ नि त, कर्मका कारणले मान्छे मृत्यु पछाडि पनि बाँचिरहन्छ, र त्यो काम गर्छ कलमले हस्। र तपाईँको कलम कहिले नरोकियोस् हुन्छ, लेखिरहने लेखिरहने लेखिरहने, दुनियाँलाई मन पर्नुपर्छ भन्ने छैन, तपाईँ आफ्नो खुसीको लागि लेखिरहने। अनि तपाईँ मलाई नाच्न मनपर्छ भन्नुभयो, पछि बन्न चाहिँ के मनपर्छ तपाईँलाई पढ्दै जाँदा?
1: बन्न चाहिँ मलाई एयर होस्टेस,
0: एयर होस्टेस मनपर्छ। र त्यसका निम्ति चाहिँ के चाहिन्छ भन्ने कुरा थाहा छ तपाईँलाई, के गर्नुपर्छ भन्ने कुरा?
1: त्यसका निम्ति हामी ग्रेजुएट हुनुपर्छ।
0: हजुर,
1: अनि हाइट वेट सबै
0: राम्रो हुनुपर्छ, सबभन्दा कुरो स्वास्थ्य राम्रो छ भने मात्रै त्यो सबै राम्रो हुने हो है। र तपाईँलाई नाच्न चाहिँ कतिको मनपर्छ र कहाँ कहाँ जानु भएको छ नाच्न चाहिँ?
1: नाच्न त त्यतिकै स्कुलहरूमा,
0: स्कुलहरूमा नाच्नुहुन्छ,
1: अनि भाषा दिवसहरूमा नाचेको
0: नाच्नुहुन्छ। र तपाईँले नि अब ठिकै छ, आफ्नो खुसीको लागि गर्ने हो नि त, त्यो त एयर होस्टेस भयो भने तपाईँले गर्न सक्नुहुन्छ नि त, किनभने त्यो चाहिँ तपाईँको खुसी हो, अन्त त्यसका लागि चाहिँ तपाईँले आफ्नो समय त म्यानेज भइहाल्छ, निकाल्न सकिहाल्नुहुन्छ है। र पढ्दै जाँदा तपाईँलाई स्कुलमा कुन सब्जेक्टहरू चाहिँ मन परेको लाग्छ?
1: इङ्ग्लिस,
0: इङ्ग्लिस मनपर्छ अघि भन्नुभयो होइन। साथीहरू चाहिँ कस्तो मनपर्छ?
1: साथीहरू चाहिँ अब जसले चाहिँ हाम्रो सुखको मात्रै होइन दुःखमा पनि साथ दियोस्, अनि जसले चाहिँ अब हाम्रो पछाडि नराम्रो चाहिँ नभनोस्, आफ्नो मैले जसलाई उसलाई साँचो साथी मान्छु उसले मलाई मानोस्,
0: नराम्रो नभनोस्। भन्नुको मतलब चाहिँ तपाईँ त्यहाँ नहुँदाखेरि तपाईँको राम्रोको लागि बोल्ने, अनि तपाईँ त्यहाँ हुँदाखेरि तपाईँको गल्ती देखाइदिने नै साँचो साथी है। र साह्रो गाह्रो पर्दा छट्ट नजाने दोपाराले हात छोड्ने साथीहरू
1: चाहिँदैन,
0: राम्रा हुँदैनन् है। र तपाईँहरूको त्यो उमेर आउँदैछ नि त, किनभने सङ्गत गुणको फल भनिन्छ, अब चाहिँ तपाईँहरूको एकदमै त्यो उमेर हो जसमा चाहिँ साथी नै प्रिय लाग्छ घरका मान्छे भन्दा पनि। एउटा समय आउँछ साथी सही प्रकारले रोज्नु पर्ने हुन्छ, अनि गलत साथी पर्दा गलत बाटोमा गइन्छ। यो चाहिँ तपाईँहरूको शक्तिशाली समय हो, एकदमै

0: शक्तिशाली राम्रा कुराहरू सिक्छु भन्दाखेरि सिक्छु भनेर राम्रै कुरापट्टि लाग्यौं यदि यो उमेरमा भने संसार जित्न सक्छौ र यो उमेरमा आएर अलिकति हामी गलत साथी गलत संगतमा पर्यौं भने हाम्रो भविष्य अन्धकार हुन्छ हो
1: हजुर
0: अन्त त्यसले गर्दा तपाईँहरू शक्तिशाली हुनुहुन्छ अहिले सब जीवनको सबभन्दा शक्तिशाली उमेरमा हुनुहुन्छ सही समयमा सही साथी सही कुराहरू रोज्ने हस् अन्त तपाईँले अब यो खुसीमा एउटा मिठो गीत सुनाउनुहुन्छ होला हो जाँदा जाँदै
1: माया

यति नै र आज साह्रै राम्रा कुरा तपाईँसँग भए, यतिकै राम्रा कुरा सबै सबै साथी समक्ष पुगुन्, किनभने यस्ता ज्ञानका कुराहरू सबै सबैलाई थाहा नहुन सक्छ, थाहा भए पनि अलिकति अनदेखा गर्दै आएको हुन सक्छ है। र तपाईँका एउटा कुराले पनि कसै एकजनाको मन छुन सक्यो भने तपाईँले जीवनमा कसरी न कसैलाई त राम्रो बाटोमा ल्याउन सक्नुहुन्छ। र यी सबै सबै कुराका निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको आफ्नो इच्छा जे छ है एयर होस्टेस बन्ने, र तपाईँको ठूलो लक्ष्यका निम्ति ठूलो चुनौतीहरू आउँछन् र सुखै सुख छ भन्ने पनि छैन, दुःख पनि पर्ला, साह्रो गाह्रो पर्ला, न आत्तिने अनि हिम्मत राखेर साहस बनाइराख्ने, आफूमा विश्वास गरेर अघि बढ़िराख्ने, तपाईँलाई त्यसका निम्ति शुभकामना र धेरै धेरै धन्यवाद दिँदै यहाँबाट बिदा दिन्छु। हुन्छ, धन्यवाद।

हजुर भाइ बहिनी हो, सुन्नु भयो नि बहिनी अमृताका कुराहरूलाई कति राम्रा थिए है। अब यो छोटो मिठो गीत तपाईँहरूलाई।

गीत पनि सुनिहाल्नुभयो, मजा आयो होला। अब आजको विषयतर्फ लागौं है त। आज विश्व रक्तदाता दिवस हो नि, के तपाईहरुलाई थाहा छ? अनि पहिला हामीले जान्नु पर्ने हुन्छ कि भाइ बहिनी हो, रक्तदाता को हुन् अनि रक्तदान किन महादान हो त भन्दा नि, भाइ बहिनी हो, रक्तदाता यस्ता व्यक्तित्वहरू हुन् जसले कुनै कारण नहेरी, विचार नगरी, कसलाई बचाउने हो सोधखोज नगरी, मूल्य नलिकन मानव मात्रको सुरक्षाका लागि आफ्नो शरीरको स्वच्छ खुन दान गर्दछन् स्वेच्छाले, चाहे राति होस्, चाहे दिउँसो होस्, चाहे बिहान होस्, चाहे बेलुकी होस्, समय पनि नहेरी आफ्नो काम छोडेर भए पनि उहाँहरूले रक्तदान गर्न जानुहुन्छ। अनि महादान कसरी भयो त भन्दा नि भाइ बहिनी हो, उहाँहरूले दिनुभएको एक युनिट खुनले नि चार चार मानिसहरूको ज्यान बाँच्न सक्छ। अहिले त हाम्रोमा धेरै विकसित तकनिकीहरू आइसकेका छन् नि त, अन्त मानिसलाई खुनको जुन तत्व चाहिन्छ त्यो तत्व मात्र दिन पनि सकिन्छ अहिले त। अन्त अस्पतालमा जीवन र मरणका बीच लडिरहेका मानिसहरूको ज्यान बाँच्छ नि त रक्तदानले, कसैले नयाँ जीवन पाउँछ त, कसैले घरको सहारा पुनः प्राप्त गर्दछ, आशा बाँचेर आउँछ, उज्यालो फर्किएर आउँछ, अथवा भनौँ परिवार नै पाउँछ कसैले, कसैलाई जीवन दिने काम भयो नि त, यसैले रक्तदान महादान हो है त। जीवन रक्षाको अद्भुत उपहार विश्वभरि नै हरेक वर्ष जुन 14 तारिकका दिन तथा आजकै दिन विश्व रक्तदाता दिवस वर्ल्ड ब्लड डोनर डे मनाउने गरिन्छ भाइ बहिनी हो। आज विश्वका विभिन्न ठाउँमा विश्व रक्तदाता दिवस मनाइरहेको छ। यो दिवसले मानव जीवन बचाउन आफ्नो अमूल्य रगत निशुल्क दान गर्ने महान मनहरूप्रति आभार प्रकट गर्दछ। धन्यवादी भएर बाँच्नु पर्ने हुन्छ नि त जीवन, हामीले धन्यवादी बन्न सकेनौं भने नि भाइ बहिनी हो कुनै महान काम गर्न पनि सक्दैनौ है त। चिकित्सा विज्ञानले अनेकौं चमत्कारिक आविष्कार गरे पनि मानव रगतको कुनै कृत्रिम विकल्प आजसम्म बन्न सकेको छैन है भाइ बहिनी हो। त्यसैले त भनिन्छ रक्तदान नै महादान हो। हामीले गर्ने अन्य भौतिक दानहरू जस्तै धन, भूमि, वस्त्र, खाना आदिले नि कसैको अभाव टार्न त सक्ला, तर रक्तदानले सिधै एउटा जीवन मरणसँग लडिरहेको जिन्दगीलाई नयाँ जीवन दिदछ। एक युनिट रगतले चार जनासम्मको ज्यान बचाउन सकिन्छ। अचानक कुनै दुर्घटनामा अत्याधिक रक्तस्राव भएका व्यक्तिहरूका लागि रगत नै सञ्जीवनी बुटी बन्दछ। जटिल शल्यक्रिया र सुत्केरी महिलाहरूका लागि जीवनदायी बन्दछ। शल्यक्रिया अथवा सर्जरी गरेर सुत्केरी गराउँदा हुने अत्याधिक रक्तस्रावको जोखिमबाट बचाउन रगत अनिवार्य हुँदछ। अनि क्रोनिक रोगहरू जस्तै थ्यालेसिमिया, क्यान्सर र रक्त अल्पता अथवा एनिमिया जस्ता गम्भीर रोगहरूसँग लडिरहेका बिमारीहरूका लागि नियमित रक्तदान नै बाँच्ने एकमात्र उपाय हुँदछ नि त, यसले जीवन दिँदछ। रक्तदानका फाइदाहरू पनि हामीले परोक्ष रूपमा प्राप्त गर्न सक्दा रहेछौ। धेरै मानिसहरू त रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम पनि पाल्छन्, तर चिकित्सा विज्ञानका अनुसार नि भाइ बहिनी हो, स्वस्थ व्यक्तिले रक्तदान गर्दा शरीरलाई उल्टै फाइदा पुग्दो रहेछ है। कसरी, कस्ता फाइदा पुग्छन् त? उनीहरूले रक्तदान त निशुल्क गरेका हुन्छन् भन्दा नि भाइ बहिनी हो, रक्तदान गरेको 24 देखि 48 घण्टा भित्रमै शरीरले तरल पदार्थ पूर्ति गर्दो रहेछ। केही हप्तामा नयाँ रक्तकोषहरू बन्दा पनि रहेछन्। प्रत्येक रक्तदाताका लागि नयाँ र जीवाणु रहित स्टेरिलाइज सियो प्रयोग गरिने हुनाले संक्रमणको कुनै खतरा हुँदैन रहेछ। रक्तदानको मूल प्रक्रिया केवल 10 मिनटदेखि 15 मिनटको हुँदो रहेछ, त्यस्तो लामो समय पनि कहाँ हुँदो रहेछ त है। स्वास्थ्य लाभ पनि हुँदो रहेछ कसरी भन्दा नि भाइ बहिनी हो, नियमित रक्तदान गर्दा नि शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ रे, जसले हृदयघात, हार्ट एटेक र कलेजो सम्बन्धी रोगहरूको खतरालाई कम गर्दो रहेछ। साथै यसले शरीरमा नयाँ र ताजा रक्तकोषहरू उत्पादन गर्न सहयोग गर्दो रहेछ भनेर विज्ञहरू बताउँदछन्। अब यहाँ एउटा चाखलाग्दो विषय आयो है त, कसले गर्न सक्छन् रक्तदान भन्दा नि भाइ बहिनी हो, रक्तदान गर्नका लागि केही सामान्य मापदण्डहरू पूरा गर्नु पर्दो रहेछ। उमेर 18 वर्ष पूरा भएपछि 60 वर्ष ननागेको हुनुपर्ने रहेछ। शारीरिक
तौल कम्तीमा 45 केजी भएको राम्रो रहेछ। रगतमा हेमोग्लोबिनको मात्रा उपयुक्त सामान्यतया 12.5 ग्राम डीएल भन्दा माथि भएको उचित हुँदो रहेछ। कुनै पनि कडा सरुवा रोग जस्तै एचआईभी, हेपेटाइटिस बी सी नलागेको र एन्टिबायोटिक औषधि सेवन नगरेको राम्रो मानिँदो रहेछ। हुन पनि स्वस्थ भए मात्र त रक्तदान गर्न सकिन्छ नि त। अरूलाई जीवन दान गर्ने मान्छे आफू पनि त स्वस्थ रहन आवश्यक छ नि त, होइन र? यसले हामीलाई अनुशासित रहेर आफूलाई प्रेम गर्न पनि सिकाउँदो रहेछ है त भाइ बहिनी हो। अनि यदि रोगहरू पत्ता लागे नि भाइ बहिनी हो, कसैलाई नभनी रोगीलाई मात्रै भनेर त्यसको उपचार सुविधा पनि प्रदान गरिँदो रहेछ। कति राम्रा कुराहरू पो हुँदो रहेछ नि त है। रक्तदान गर्दा पनि कसैलाई दिन चाह्यो भने आफूले पनि राम्रा कुरा पाइँदो रहेछ नि त। र यस्ता राम्रा कुराहरू हुँदा हुँदै त हामी पनि किन आफूलाई माया गरेर अघि नसर्ने त, होइन त? अब विश्व रक्तदाता दिवस केवल एउटा औपचारिक दिवस मात्र होइन, यो मानवताको उत्सव हो। हो नि त, मानव धर्ममा सर्वोत्तम दान मानिएको छ रक्तदान। किनभने हामी जात धर्म केही पनि नहेरिकन कसलाई रक्त दिने र कसको रक्त लिने यस बीचमा कुनै कुरा बाधा बनेर आउँदैनन्। कति ठूलो मानव धर्म हो यो, होइन त? हाम्रो शरीरमा दौडिरहेको रगतको केही अंशले यदि कसैको आँसु थामिन्छ, कसैको गुम्न लागेको परिवारको खुशी जोगिन्छ भने त्यो भन्दा ठूलो धर्म र आत्मसन्तुष्टि संसारमा अरू केही हुन सक्दैन। आउनुहोस् यस वर्षको विश्व रक्तदाता दिवसमा हामी प्रतिज्ञा गरौं, म नियमित रक्तदान गर्नेछु र कसैलाई पनि रगतको अभावमा मर्न दिने छैन भनेर। कसैको एक युनिट रगत कसैको पूरा जिन्दगी बन्नेछ। हो भाइ बहिनी हो, तपाईहरू नै देश राज्य र संसारका हर्ताकर्ता हुनुहुन्छ। तपाईहरूले नै अब अठोट गर्नुपर्नेछ कि हामी स्वस्थ रहन्छौ, स्वस्थ जीवन शैली अपनाउँछौ, आफूलाई माया गरेर सही कुराहरू मात्र अपनाउँछौ अनि भविष्य सुन्दर बनाउनेछौ भनेर। यसैले सम्पूर्ण रक्तदाता सम्पूर्ण जीवनदाताहरूलाई हृदयबाट हामी पनि नमन गरौं र आजको कार्यक्रमबाट पनि विदा माग्ने समय भएको छ। यसरी माग्दछु विदा, फेरि भेटौंला अर्को आइतबार यस्तै मिठा मिठा जानकारीहरूसँग। र आजलाई दिनुहोस् बिदा, नमस्कार।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्थल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठीक 10 बजेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सिलगढ़ीको प्रधाननगर स्थित एसएनटी कम्प्लेक्समा रहेको एसएनटी विश्राम गृहको निरीक्षण गर्दै यसको मर्मत, आधुनिकीकरण तथा प्रभावकारी उपयोगबारे समीक्षा गर्नुभयो। भारतका लोकपाल सदस्य तथा भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र हिजो आधिकारिक भ्रमणका क्रममा सिक्किम आइपुग्नुभयो। उहाँको यो भ्रमण 13 जूनदेखि 20 जूनसम्म रहने कार्यक्रम रहेको छ। नथुला मार्ग हुँदै 2026 कैलाश मानसरोवर यात्राको तयारी भइरहेको छ। तीर्थयात्रीहरूको पहिलो समूह 15 जूनमा सिक्किम आइपुग्ने र 20 जूनमा चीनको तिब्बत स्वायत्त क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। मयाल्मु सेल्टर होमले परम पावन 14 दलाई लामाको 91 जन्म जयन्तीको अवसरमा आगामी जुलाई 5 तारीक असम लिङ्जे स्थित मुलासो रोडमा रन फर कम्पेसन नामक 5 किलोमिटर च्यारिटी दौड़ आयोजना गर्ने भएको छ। असमको जोरहाट नजिक भारतीय वायुसेना आईएएफको एएएन 32 विमान दुर्घटनामा परि 5 वायुसेना कर्मीको दुखद निधन भएको छ। भारतीय वायुसेनाले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा उनीहरूलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, अब भने यहाँहरूलाई मनोरञ्जन गर्नेछौं कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। त पहिलो गीतलाई लिएका छौं चलचित्र जिनिसबाट अरिजित सिंहको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम ताजी तरानी अन्तर्गत यहाँलाई नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाइरहेका छौं। यसै क्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीतलाई लिएका छौं कलाकार जुबिन नौटियालको आवाजमा चलचित्र वाई चिट इण्डियाबाट।

श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो चलचित्र एमएस धोनी द अनटोल्ड स्टोरीबाट। यसै क्रममा अघि बढाउँदा अघिल्लो गीतलाई राखेका छौं चलचित्र छिचोरेबाट तुषार जोशीको आवाजमा।

प्रवेशगरी सकेका छौं। श्रोता, कार्यक्रममा ताजा तरानीको अन्तिम गीतलाई लिएका छौं। चलचित्र पुष्प टु द रुलबाट कलाकार जावेद अली अनि साथीहरूको आवाजमा।

कार्यक्रम ताजेतरण अन्तर्गत यहाँले यस गीतलाई सुनिरहनु भएको थियो, चलचित्र केदारनाथबाट अमित त्रिवेदीको आवाजमा। हामी कार्यक्रमको अन्तिम चरणतिर

श्रोता यिनै गीतहरूका साथै आजलाई भने कार्यक्रम ताजु तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय फिलहाल हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको ठिक 10:30 भएको छ। अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली एफएम गोल्डबाट विविध कार्यक्रम। केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आकाशवाणी दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजंगा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। समय यस बेला बिहानको 11:40 भइरहेको छ। अब प्रस्तुत छ नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार। यस कार्यक्रममा हामीले लिएर आएका छौ विभिन्न नारीहरूको आवाजमा सजिएका गीतहरू र यस गीत सुन्न अघि म आकाशवाणी गान्तोक सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन गर्दै भनिन्छ नि, प्रकृति र नारी एक अर्कासँग सम्बन्धित हुन्छन्। जसरी प्रकृतिले धैर्यता र सृजनाको शक्ति बोकेको हुन्छ, त्यसरी नै एउटी नारीले

आफ्नो ममता र साहसले संसार सजाएकी हुन्छिन्। आजको हाम्रो सांस्कृतिक यात्रामा हामी यस्तै एउटा विशेष गीतको साथमा छौं, जसले पहाड़को काख, गैरी खेत र त्यहाँ काम गर्ने ती परिश्रमी हातहरूको कथा भन्छ। यो गीत सुन्दा यस्तो लाग्छ, मानौ एउटी नारीको चञ्चलता र प्रकृतिमा आउने बहार दुवै एकै ठाउँमा मिसिएका छन्। स्वर्गीय रानी आशा भोसलेको जादुमय आवाज जसमा पहाड़ी झरनाको जस्तै कलकल छ, नारीको गरिमा र गाउँले परिवेशको मौलिकता झल्काउने यो सुन्दर गीत गैरी खेतको सिरेमा। हौस् त श्रोता, सुनौ यस गीत।

आफ्नो गाउँ जस्तो प्यारो संसारमा अरू केही हुँदैन। जहाँ हाम्रा पाइलाहरूले पहिलो पटक माटो टेके, जहाँका हावा पानी र पाखा पखेराले हामीलाई हुर्काए, यस्तै भाव बोकेको प्रसिद्ध गायिका हीरा र शैलीको स्वरमा सजिएको यो गीतले हामी सबैलाई आफ्नो आँगनको झझल्को दिलाउँछ। गाउँको माया, त्यो निश्चल परिवेश र मनको एउटा कुनामा सधैँ जीवित रहने त्यो स्मृतिलाई समेटेको गीत गाउँ त मेरो। स्वीकार्नुहोस् यस गीत।

हामी सबै यो धरतीका पाहुना हौ। यहाँ आउनु र जानु त प्रकृतिको नियम नै हो, तर कहिलेकाहीँ बाँच्दा बाँच्दै पनि मान्छेले आफैलाई यो धरतीबाट हराएको महसुस गर्छ। सुशीला राईको स्वरमा रहेको यो गीतले जीवन र भोगाएका यस्तै गहिरा अनुभूतिहरूलाई समेटेको छ। प्रस्तुत छ यो सुमधुर गीत, ए धरती म बितेछु।

यादहरू कहिलेकाहीँ निकै गाढा भएर आउँछन्। त्यही याद र मायाको भावना बोकेको यो गीत प्रस्तुत छ गायिका मनिला सोताङको स्वरमा।

खेतबारीका काल्लाहरू देउराली र भन्ज्याङहरूमा गुन्जिने एउटा यस्तो भाका जसले हामीलाई हाम्रो माटोको सुगन्ध दिलाउँछ। मायामा परेको एउटा चञ्चल मनले आफ्नो हेर्दा हेर्दै भन्छ, कति माया लाग्छ नि हौ। कुन्ती मुक्तानको स्वरमा सजिएको गीतको पालो भएको छ, त श्रोता स्वीकार्नुहोस् यस गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 सम्म बियालोहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता नारी संसार कार्यक्रममा अब पालो भएको छ नेपाली संगीत क्षेत्रकी चर्चित गायिका सुशीला राईको सुमधुर स्वरमा रहेको गीत तोडी देऊ ज्याति देऊ।

श्रोता, नारीको मन एउटा यस्तो विशाल सागर हो जहाँ कति खुशीका लहरहरू छल्कन्छन् त कति आँसुका थोपाहरू शान्त भएर बगिरहन्छन्। भनिन्छ नारी सबैसँग हाँस्न त सक्दिनन् तर आफ्नो वास्तविक आँसु र भावनाहरू उनी केवल एक्लोपनमा मात्र पुग्छिन्, रुचाउँछिन्। जब उनी एक्लै बस्छिन् तब संसारका सारा जिम्मेवारीहरूबाट पर हटेर आफ्नै मनको ऐनामा आफूलाई निहाल्न थाल्छिन्। यस्तै भाव बोकेको अरुणा लामाको आवाजमा रहेको यो गीत एक्लै बस्दा सधैँ मलाई

माया र पर्खाईको सम्बन्ध निकै अनौठो हुन्छ। जब आफूले मन पराएको मान्छे आफ्नो मुटुको टुक्रा आँखाभन्दा टाढा हुन्छ, तब यो मनमा एउटा अनौठो छटपटी र शून्यता छाउँछ। नारीको मन त झन् मायामा कति समर्पित र कति संवेदनशील हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहै छ। टाढा रहेका प्रियजनको सम्झनामा टोलाउनु, उनीहरूकै सुख र रक्षाको कामना गर्नु एउटी नारीको मायाको चिनो हो। यही माया बिछोड र टाढा हुनुको मिठो पीड़ालाई समेटेर बबिता घतानीले आफ्नो आवाजमा रहेको गीत गुनगुनाउनु भएको छ। तिमी कतै

यो नीलो र विशाल आकाशलाई हेर्दा हामीलाई लाग्छ यसको न त कुनै सिमाना छ न त यसको गहिराई नै नाप्न सकिन्छ। आकाशले आफू भित्र कति आधी बेरी कति घाम पानी र कति कालो बादललाई लुकाएर पनि संसारलाई सधैँ छहारी दिइरहन्छ। यस्तै एउटी नारीको जीवन र उनको मन पनि नारीको हृदय पनि यो आकाश जतिकै विशाल र असीमित छ। उनले आफ्नो मनभित्र दुःखका कतिपय आदिहरूलाई शान्त पार्छिन्, आँसुका बादलहरूलाई भित्रै गुम्स्याउँछिन्, तर संसारको अगाडि सधैँ एउटा शान्त र अटल आकाश जस्तै उभिएर आफ्नो परिचय र परिवारलाई स्नेहको चाहारी दिइरहन्छन्। यस्तै भाव बोकेको गीत विमला प्रधानको स्वरमा।

श्रोता नारी संसार कार्यक्रमको यो अन्तिम गीत लिएर आएका छौं देविका वन्दनाको स्वरमा। त श्रोता स्वीकार्नुहोस् आजको यस कार्यक्रमको अन्तिम गीत।

श्रोता प्रस्तुत गीतको साथमा नारीहरूमाथि समर्पित रहेको नारी संसार कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा साथै न्यूज ओन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय दिउँसोको 12:40 भइरहेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको स्वरमा नेपाली लोकगीतहरू। पहिलो लोकगीत लिएर आएका छौं गणेश ढुंगेलको स्वरमा। आउनु श्रोता स्वीकार्नुहोस् यो पहिलो प्रस्तुतिलाई।

श्रोताहरूले सुनिरहनु भएको थियो कमला श्रेष्ठको आवाजमा सजिएका केही नेपाली लोकगीतहरू। श्रोता नेपाली लोकगीत सुनाउने क्रममा अब पालो भएको छ राधिका शर्माको आवाजमा सजिएको नेपाली लोकगीतको। आउनु सुनौ यस गीत।

श्रोताहरूले सुनिरहनु भएको थियो हिरादेवी वैवाको स्वरमा नेपाली लोकगीत। श्रोता, हामी नेपाली लोकगीत लिएर पुनः उपस्थित हुनेछौं दिउँसोको 2:30 बजे। तबसम्म सुन्दै गर्नुहोला आकाशवाणी दिल्ली केन्द्रबाट कार्यक्रम विविध भारती सेवा।

श्रोताहरूले सुनिरहनु भएको थियो श्री कुमार पाखरिनको स्वरमा सजिएको नेपाली लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, हामी पुनः उपस्थित हुनेछौ नेपाली लोकगीत लिएर। अहिले समय भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचारको।

0: G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरूसँग भेट गर्नुहुनेछ। एक वरिष्ठ प्रशासनिक अधिकारीले बताए अनुसार यी विश्व नेताहरूबीच आर्थिक वृद्धि, आपूर्ति श्रृंखला, कृत्रिम बुद्धिमत्ता, लगानी साझेदारी र विश्वव्यापी सुरक्षा चुनौतीहरूको विषयमा चर्चा हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले भन्नुभयो कि आयुष्मान भारत योजनाको माध्यमबाट गरीब र अभावग्रस्त मानिसहरूले उपचारको सुविधा पाइरहेका छन्। यसका साथै जन औषधि केन्द्रहरूमा सस्तो औषधिहरू उपलब्ध गरिँदैछ। उहाँले स्टेन्ट र घुँडा प्रत्यारोपणको मूल्य घट्दा बिरामीहरू लाभान्वित भएका छन् भनी बताउनुभयो। साथै मेडिकल कलेज र सीटको संख्या बढेसँगै डाक्टर बन्ने अवसर पनि बढ़ेको छ। उहाँले भन्नुभयो सरकार स्वास्थ्य भारत निर्माणको दिशामा काम गरिरहनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत एक दशकमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गडकरीले आयुष्मान भारत योजना अन्तर्गत करोड़ौं मानिसहरूले नगद रहित स्वास्थ्य सेवा सुविधा लिइरहेको र यसको कवरेज अब ज्येष्ठ नागरिकहरूलाई पनि विस्तार गरिएको उल्लेख गर्नुभयो। उहाँले जन औषधि केन्द्रहरू मार्फत गुणस्तरीय औषधिहरू किफायती दरमा उपलब्ध गराइँदै गरेको बताउनुभयो। श्री गडकरीले ई संजीवनी जस्ता डिजिटल प्लेटफर्महरू र स्वच्छ भारत मिशन जस्ता पहलहरूले देशमा समावेशी र बलियो स्वास्थ्य सेवा प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो कि भारतले हाल विश्वका केही ठूला स्वास्थ्य सेवा योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले भन्नुभयो कि सरकारको उद्देश्य रोगको कारणले कुनै पनि परिवारले आर्थिक बोझको सामना गर्न नपरोस् भन्ने सुनिश्चित गर्नु हो। यसैबीच केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले भन्नुभयो विगत 12 वर्षमा देशको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ। उहाँले स्वास्थ्य नागरिकहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको कुरा बताउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले आयुष्मान भारत योजना, आयुष्मान आरोग्य मन्दिरहरू र अन्य डिजिटल स्वास्थ्य सेवाहरू मार्फत चिकित्सा उपचार सुविधाहरू धेरै संख्यामा मानिसहरूसम्म पुगिरहेको बताउनुभयो। उहाँले देशमा एम्सको संख्या एकबाट बढ़ेर 23 पुगेको बताउनुभयो। श्री नड्डाले ई संजीवनी, कोविन र युविन जस्ता प्लेटफर्महरूले जनताको लागि स्वास्थ्य सेवाहरूमा सजिलो पहुँचलाई सहज बनाइरहेको बताउनुभयो। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले यूपीए सरकारको कार्यकालको तुलनामा कर्नाटकले केन्द्रीय करको हिस्साको रूपमा 5 गुणा अधिक रकम प्राप्त गरेको बताउनुभएको छ। बेंगलुरूमा विकसित भारत संकल्प समावेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्नाटकले केन्द्रबाट करको हिस्साको रूपमा लगभग 4 लाख करोड़ रूपियाँ प्राप्त गरेको उल्लेख गर्नुभयो। उहाँले कर्नाटकले केन्द्रबाट पर्याप्त सहयोग नपाएको राज्य सरकारको आरोपलाई पनि खारेज गर्नुभयो। श्रीमती सीतारमणले राष्ट्रिय राजमार्ग, रेलवे परियोजनाहरू र बेंगलुरू चेन्नई औद्योगिक करिडोर परियोजनाको निर्माणको लागि राज्यलाई पर्याप्त रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो। उहाँले नवीकरणीय ऊर्जा परियोजनाहरूको लागि पनि रकम उपलब्ध गराइएको बताउनुभयो। वित्तमन्त्रीले कर्नाटकका जनताले जनधन योजना, मुद्रा ऋण, आयुष्मान भारत, जल जीवन मिशन, उज्ज्वला योजना, किसान सम्मान निधि र जन औषधि केन्द्रहरू जस्ता योजनाहरूबाट पनि लाभान्वित भएको बताउनुभयो। ओडिशामा 3 दिवसीय राजा महोत्सव आज पाहिली राजा उत्सवको साथमा शुरू भएको छ। यो महोत्सव मनसून अनि ओडिया महिना आषाढ़को आगमनको प्रतीक हो। धरती माताप्रति श्रद्धाको प्रतीक यो महोत्सव राज्यको समृद्ध कृषि परम्पराहरूलाई प्रतिविम्बित गर्दछ। राज्यको ग्रामीण अनि शहरी क्षेत्रहरूमा उत्सवको वातावरण बनिरहेको छ भने सबै आयुवर्गका मानिसहरू उत्साहपूर्वक यसमा सामेल भइरहेका छन्।
1: राज्य के सबसे पसंदीदा सांस्कृतिक त्योहार का नाम रजस्वला से आया है, जो इस मान्यता को दर्शाता है कि महिलाओं की तरह धरती भी आराम और नई ऊर्जा पाने के दौर से गुजरती है। उड़ीसा के हर घर में त्योहार के खास पकवाने जैसे पोड़ पीठा, अरीसा पीठा, चकोली पीठा और मसूर रजा पान की खुशबू फैली हुई है। रजा नारित्व और प्रकृति तथा जीवन को बनाए रखने वाली उसकी प्रक्रियाओं के प्रति उड़ीसा के गहरे सम्मान का एक अनोखा उत्सव है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: प्रवर्तन निदेशालयको उजुरीपछि अमेरिका स्थित एक संस्था र अन्य 6 जना व्यक्ति विरूद्ध

0: दर्ता गरिएको छ। विदेशी डेबिट कार्ड प्रयोग गरेर भारतमा विदेशी कोष अवैध रूपमा प्रयोग गरिएको आरोप लगाइएको छ। यस विषयमा भारतीय न्याय संहिता र गैर कानूनी गतिविधियां रोकथाम अधिनियम अन्तर्गत बेंगलुरूको कोथानूर पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ। ईडी अनुसार अनुसन्धानले नोभेम्बर 2025 देखि अप्रेल 2026 सम्म नियमहरूको उल्लंघनमा लगभग 92 करोड़ 55 लाख रूपियाँ प्रयोग भएको पत्ता लगाएको छ। एजेन्सीले यी कोषहरू विदेशी डेबिट कार्ड प्रयोग गरेर निकालिएको र विभिन्न स्थानहरूमा खर्च गरिएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR News खर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। झारखण्डमा पछिल्लो 24 घण्टामा चट्याङ लागेर 7 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 महिला र 1 बच्चा रहेका छन्। मृत्यु हुनेमा राँचीका 2 जना र गढ़वा जिल्लाका 2 जना रहेको पुलिसले जनाएको छ। मृत्यु हुनेमा गिरिडीह, चतरा र सराईकेला खरसावाका रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। श्रीलंकाको कोलम्बोमा आज 5,000 भन्दा बढ़ी नर्तक तथा नर्तकीहरूले भरतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। यस सामूहिक प्रस्तुतिलाई गिनीज विश्व रिकर्डमा दर्ता गरियो।
2: कोलम्बो के गोल्फेज ग्रीन में आज इतिहास रचा गया। 5,000 से अधिक भरतनाट्यम कलाकारों ने एक साथ प्रस्तुति देकर दुनिया की सबसे बड़ी भरतनाट्यम नृत्य कक्षा का एक नया गिनीज वर्ल्ड रिकॉर्ड स्थापित किया। रंग, लय और परंपरा के अद्भुत संगम ने पूरे वातावरण को सांस्कृतिक उत्सव में बदल दिया। महीनों की तैयारी के बाद साकार हुए इस ऐतिहासिक आयोजन ने भारतीय शास्त्रीय नृत्य की वैश्विक लोकप्रियता को नई ऊंचाई दी है। इस उपलब्धि के लिए गिनीज वर्ल्ड रिकॉर्ड का प्रमाण पत्र भारतीय उच्चायुक्त संतोष झा ने कलाकारों और आयोजकों का प्रतिनिधित्व करते हुए प्राप्त किया। भारत और श्रीलंका के सांस्कृतिक संबंधों को और सशक्त बनाने वाला ये आयोजन कला और विरासत की एक अविस्मरणीय मिसाल बन गया है। अहमद मोइन फारूक, आकाशवाणी समाचार, कोलंबो।
0: सरकारले प्रख्यात अर्थशास्त्री प्रोफेसर अलक एन शर्मालाई श्रम तथ्याङ्क सम्बन्धी उच्च स्तरीय तकनिकी विशेषज्ञ समितिको अध्यक्षमा नियुक्त गरेको छ। यो समितिले देशको रोजगार र श्रम बजारसँग सम्बन्धित तथ्याङ्कको समीक्षा गर्नेछ र त्यस्ता तथ्याङ्कलाई अझ सठिक, व्यापक र समय सापेक्ष बनाउन उपायहरू सुझाव दिनेछ। समितिले भारतको विकसित हुँदै गइरहेको श्रम बजारको पनि अध्ययन गर्नेछ। प्रोफेसर शर्मा हाल मानव विज्ञान विकास संस्थानका निर्देशक हुनुहुन्छ। रोजगार, श्रम, गरीबी र विकाससँग सम्बन्धित क्षेत्रमा उहाँसँग 40 वर्षभन्दा बढ़ीको अनुभव रहेको छ। सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझी अनि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले भोलि बिहारको गया जिल्लाको खिजर सरायमा एक नयाँ टेक्नोलोजी सेन्टरको आधारशिला राख्नुहुनेछ। दक्षिण बिहार तथा मगध क्षेत्रमा इकोसिस्टमलाई बलियो बनाउनका लागि यो सेन्टर 170 करोड़ रूपियाँको निवेशले बनाइएको छ। एमएसएमई मन्त्रालयले बताए अनुसार यो टेक्नोलोजी सेन्टर बिहार सरकारद्वारा उपलब्ध गराइएको 20 एकड़ जमीनमा बनाइनेछ। यो सेन्टरले इन्जिनियर इंजीनियरिंग र वस्त्र परीक्षण सहित प्रमुख क्षेत्रहरूको आवश्यकतालाई पूरा गर्नेछ र एडभान्स म्यानुफ्याक्चरिङ सुविधाहरू, टेक्निकल सपोर्ट तथा इण्डस्ट्री ओरिएन्टेड ट्रेनिङ प्रोग्राम उपलब्ध गराउनेछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रमाको अत्यधिक चिसोबाट चन्द्रमाको ल्याण्डरलाई जोगाउन डिजाइन गरिएको उन्नत कृत्रिम ताप प्रणाली विकास गर्न परमाणु ऊर्जा विभागसँग सहकार्य गर्नेछ। वैज्ञानिक अनि औद्योगिक अनुसन्धान परिषद तथा स्टार्टअप उद्यमिता सम्मेलनद्वारा बेंगलुरूमा आयोजित स्टार्टअप उद्यमशीलता सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै इसरो प्रमुख वी नारायणनले सौर्य ऊर्जाबाट चल्ने चन्द्रयान 3 विक्रम ल्याण्डर चन्द्रमामा केवल चन्द्र दिन सक्रिय रहेको उल्लेख गर्नुभयो। इसरोले अब 200 दिनसम्म चन्द्रमामा सञ्चालनमा रहन सक्ने ल्याण्डर विकास गर्न परमाणु ऊर्जा विभागसँग काम गरिरहेको छ। यो ल्याण्डर प्रतिकूल परिस्थितिमा काम गर्न डिजाइन गरेको कृत्रिम हिटरहरूले सुसज्जित हुनेछ। मौसम विभागले आगामी दुई तीन दिनमा कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेशका बाँकी भागहरू

0: ओडिशाका र दक्षिण छत्तीसगढ़का केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ़नको लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। मौसम विभागले आज पूर्वोत्तर क्षेत्र अण्डमान र निकोबार टापुहरू केरला माहे ओडिशा तमिलनाडु पुडुचेरी र कराईकलका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भोलि मध्यप्रदेश तेलंगना र पश्चिम राजस्थानमा मेघ गर्जन सहित आँधी बेहरी आउने सम्भावना छ। विभागले आज आन्ध्र प्रदेश बिहार छत्तीसगढ़ हिमाचल प्रदेश जम्मू कश्मीर र लद्दाख झारखण्ड महाराष्ट्र उत्तराखण्ड आन्तरिक कर्नाटक र पश्चिम बंगालमा बिजुली र तेज हावासँगै वर्षा हुने अनुमान गरेको छ। यसैबीच आज महाराष्ट्रका केही भागहरूमा गर्मीको लहरको अवस्थाको अनुमान गरिएको छ। तटीय आन्ध्र प्रदेश र कोंकण र गोवामा पनि भोलिसम्म गरम र आर्द्र मौसम रहने सम्भावना छ। आईसीसी महिला टी20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। खेल बर्मिंगमको एज वास्टनमा साँझ 7 बजे शुरू हुनेछ। भारतले पाकिस्तान विरूद्ध खेलेका 16 मध्ये 13 खेल जितेको छ। अस्ट्रेलियाले फिफा विश्वकप 2026मा ग्रुप डीको पहिलो म्याचमा तुर्कीलाई 2-0 पराजित गरेको छ। अस्ट्रेलियाका नेस्टोरी इरनकुण्डा र कानर मेटकाफले 1-1 गोल गरे। अमेरिकाको न्यू जर्सीमा फिफा विश्वकप 2026को ग्रुप सीको म्याचमा आज स्कटल्याण्डले हेतीलाई 1-0 पराजित गर्यो। स्कटल्याण्डलाई जीतको यो उपलब्धि 28 वर्षको पर्खाईपछि प्राप्त भएको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोनसँगै नाइसमा इण्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। श्रीलंकाको कोलम्बोमा आज 5,000 भन्दा बढ़ी नर्तक तथा नर्तकीहरूले भारत नाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक तेलंगना आन्ध्र प्रदेश ओडिशा र दक्षिण छत्तीसगढ़मा दक्षिण पश्चिम मनसून अगाडि बढ़नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ र आईसीसी महिला टी20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:15 उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आकाशवाणी खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समाचारपछि हामी पुनः उपस्थित भएका छौं नारायण राईको स्वरमा सजिएको नेपाली लोकगीत लिएर। श्रोता आउनु सुनौ यस गीतलाई।

श्रोता प्रस्तुत थियो विभिन्न कलाकारहरूको स्वरमा सजिएको नेपाली लोकगीतहरू। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला दिउँसोको 3 बज्न लागेको छ। अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: अरहम, आप बताना चाहोगे कुछ?
1: हाँ,
0: बताओ।
1: पंडित राम प्रसाद बिस्मिल सिर्फ क्रांतिकारी ही नहीं बल्कि एक कवि और लेखक भी थे। बिस्मिल उनका उपनाम था। 11 वर्ष के क्रांतिकारी जीवन में उन्होंने कई पुस्तकें लिखी और प्रकाशित की।
2: मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलोहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। समय यस बेला अपरान्हको ठिक 3:57 भइसकेको छ। श्रोता, अब सुन्नुहोस् आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुन तुङला, जसमा सुन्नुहुनेछ तेन छिरिङ लेप्चाको स्वरमा केही गीत, अनि प्राकृतिक विपत्ति अनि सुरक्षा विषयमा वार्ता भनी 5 बजेको समय हो नुसी चान, जस अन्तर्गत हामी सुनाउनेछौं विभिन्न कलाकारहरूको आवाज रहेको केही गीत, जसपछि विश्व रक्तदाता दिवसको अवसरमा एक वार्ता, जसपछि प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्टो, जसमा यहाँहरूले सुन्नुहुनेछ प्रथममा मेन्लुम प्रार्थना अनि छिरिङ किपु छोकी र नर्देनको आवाजमा रहेका केही गीत, अनि विश्व रक्तदाता दिवसको अवसरमा वार्ता, विषय छ हाउ ब्लड डोनेशन सेभ्स लाइफ। 6 बजे आकाशवाणी दिल्लीबाट हिन्दीमा समाचार भने 6:05 हामी सुनाउनेछौ कानूनी कुरा, त्यसपछि सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। समय हो 6:40, 45 अनि 50 मिनटको। 6:55 हामी सुनाउनेछौ एक भारत श्रेष्ठ भारत अन्तर्गत लेप्चा समुदायका

परम्परागत बाजा गाजा भाग एक 7:10 आकाशवाणीको विशेष कार्यक्रम सशक्त भारत छ भने 7:25 को समय हो यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार 7:35 प्रस्तुत गर्नेछौ बिर्सन नसकिने गीतहरू नेपाली लोकगीतका सर्जकहरू भाग दुई त्यसैगरी 8 प्रस्तुत गर्नेछौ कलाकार अलिसा चिनाईको आवाजमा रहेका केही गीतहरू 8:30 कार्यक्रम सुर संसार जस अन्तर्गत आज सुनाउनेछौ शोभा गुट्टुबाट ठुम्री वादन 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या जसमा सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजीमा समाचार त्यसपछि सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट समय 9:15 9:30 अंग्रेजी भाषामा राष्ट्रिय फिचर कार्यक्रम भने 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू यसैगरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् श्रोता अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा का

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कानूनी कुरा, जस अन्तर्गत आजको विषय छ भारतीय संविधानको धारा 48A र धारा 51A(9)मा उल्लेखित वातावरण संरक्षण सम्बन्धी मौलिक कर्तव्यहरूबारे केही चर्चा।
1: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा फण्डामेन्टल ड्युटीज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एण्ड आर्टिकल 51AG अफ दि इण्डियन कन्स्टिट्यूशन अर्थात भारतीय संविधानमा पर्यावरणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51AG विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यसण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानी सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री काजी साङ्गे थुप्देन। सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
2: नमस्कार।
1: त सर, आजको कानूनी कुरा कार्यक्रममा हामी जानेछौ फण्डामेन्टल ड्युटीज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एण्ड आर्टिकल 51A अफ दि इण्डियन कन्स्टिट्यूशन अर्थात भारतीय संविधानमा पर्यावरण संरक्षणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51AG बारे। प्रथम त हाम्रा श्रोतागणलाई यो बताइदिनुहोस् न कि भारतीय संविधानमा राज्यको नीति निर्देशक सिद्धान्त अर्थात डाइरेक्टिभ प्रिन्सिपल अफ स्टेट पोलिसी भनेको चाहिँ के हो?
2: तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी चाहिँ संविधानको पार्ट 4 पाउँछ।
1: हजुर,
2: यो डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ हाम्रो आइरिस कन्स्टिट्युसनबाट चाहिँ बरो गरेको आर्टिकल 45 है।
1: हजुर,
2: डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ आर्टिकल 36 लिएर 51 छ।
1: हजुर हजुर।
2: अन्त यो आर्टिकल्स अलिकति जेनरली ओभरभ्यू हेर्यो भने चाहिँ मोर अर लेस एउटा स्टेटलाई चाहिँ तपाईँको गाइडलाइन्स जस्तो दिएको छ। आई मिन संविधानले चाहिँ तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्सले चाहिँ तपाईँको एउटा सोसियो इकोनोमिक जस्टिस र इण्डियालाई एउटा वेलफेयर स्टेट एस्टाब्लिश गर्नुको लागि एउटा गाइडलाइन्स जस्तो बनाएको छ।
1: हजुर हजुर।
2: यो चाहिँ एसेन्सियली जब भारत इन्डिपेन्डेन्स पायो र हाम्रो कन्स्टिट्युसन फाउन्डिङ फादर्सले जब यो संविधान बनायो उनीहरूले चाहिँ फ्युचर जेनेरेसन्स फ्युचर लेजिस्लेचर पार्लियामेन्टहरूलाई चाहिँ एउटा जेनरल गाइडलाइन जस्तो दिएको कि कसरी चाहिँ स्टेटमा कस्तो कस्तो अब्जेक्टले ल लगायो भने चाहिँ ठिक होला भनेर है।
1: यो
2: गभर्मेन्टलाई पनि इन्डाइरेक्टली इन्स्ट्रक्सन चाहिँ हो। यो तपाईँको फन्डामेन्टल राइट्स त सबैलाई थाहै छ। फन्डामेन्टल राइट्स र डाइरेक्टिभ प्रिन्सिपल्सको चाहिँ तपाईँको के डिफरेन्स हो भने चाहिँ फन्डामेन्टल राइट्सले चाहिँ स्टेट मतलब गभर्मेन्टलाई चाहिँ इन्डिभिजुअल सिटिजनको चाहिँ सर्टन राइट्स दिएको छ, गभर्मेन्टलाई चाहिँ रोकेको छ कि यो राइट्स तपाईँले सिटिजनको भायोलेट गर्नु हुँदैन भनेर, ताकि एउटा सबै सिटिजनले एउटा हक पाओस् भनेर है।
1: वेरेस
2: तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ के हो भने चाहिँ एउटा आइडियल जस्तो गोल अब्जेक्ट जस्तो हो जुन चाहिँ स्टेटले चाहिँ गभर्मेन्टले चाहिँ फलो गर्नुपर्छ एउटा इण्डियाको जुन चाहिँ एउटा भिजन थियो त्यो एस्टाब्लिश गर्नुको लागि है। डाइरेक्टिभ प्रिन्सिपल्सको एउटा इम्पोर्टेन्ट पोइन्ट चाहिँ के हो भने जस्तो फन्डामेन्टल राइट्स तपाईँको आर्टिकल 14-19 चाहिँ तपाईँले कोर्ट गएर आफ्नो राइट मागेर हक माग्नु सक्छ। डाइरेक्टिभ प्रिन्सिपल चाहिँ यो तपाईँले एन्फोर्स गर्नु सक्दैन, मतलब तपाईँले कोर्ट गएर यो डाइरेक्टिभ प्रिन्सिपल्स फलो गरेको छैन तपाईँले भन्नु सक्दैन। डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ एउटा जस्तो गोल र गाइडलाइन्स मात्रै हो है। अलिकति 36-41 हल्का हामीले पढ्यो भने त यो जेनरल हाम्रो जो सुन्दैछ शोहरूले त्यहाँ उहाँले बुझ्छ यो 36-51 म अलिकति चाहिँ भनिदिन्छु है। जस्तो तपाईँले हेर्यो भने आर्टिकल 37 भन्छ कि डाइरेक्टिभ प्रिन्सिपल शाल नट बी एन्फोर्सेबल बाई एनी कोर्ट
1: आर
2: बट दे आर फन्डामेन्टल फर गभर्नेन्स। त्यो 37 नै क्लियर भन्दैछ कि के हो यो स्कोप डाइरेक्टिभ प्रिन्सिपलको है।
1: त्यहाँ
2: 38 भन्दैछ कि त्यो अब स्टेटको एउटा गोल हुँदैछ सबैजनालाई चाहिँ एउटा जस्टिस पाउस एउटा वेलफेयर पाउस भनेर है।
1: त्यहाँदेखि
2: अर्को 38 भन्दैछ स्टेटले मिनिमाइज इनइक्वालिटी इन इन्कम, इन्कमको एकदमै इनइक्वालिटी छ भने त्यहाँदेखि स्टेटसमा इनइक्वालिटी छ भने अपर्च्युनिटीमा इनइक्वालिटी छ भने त्यो पनि स्टेटले हटाउनु ट्राई गर्नुपर्छ भन्दैछ। त्यहाँदेखि आर्टिकल 39 पनि त्यस्तै छ, मेन एन्ड वुमेन इक्वली हेभ द राइट टु एडिक्वेट मिन्स अफ लाइभलीहुड भन्दैछ। देन ओनरसिप एन्ड कन्ट्रोल अफ मटेरियल रिसोर्सेस अफ कम्युनिटी आर सो डिस्ट्रिब्युटेड टु सब्सर्भ द कमन गुड। सो यो सबै एउटा गोल हो, त्यो स्टेटले जब एउटा ल बनाउँछ उनीहरूले डाइरेक्टिभ प्रिन्सिपल्स हेरेर पनि ल बनाउन सक्छ। जस्तो तपाईँको 39 एकदम इम्पोर्टेन्ट हो, स्टेट सेल सेक्योर द अपरेसन अफ लिगल सिस्टम द्याट प्रोभाइड्स प्रमोट्स जस्टिस अन बेसिस अफ इक्वल अपर्च्युनिटी एन्ड इन प्रोभाइड फ्री लिगल एड भनेर। यो 39A ले गर्दाखेरि तपाईँको लिगल सर्भिसेस अथोरिटिज एक्ट बन्यो, लिगल सर्भिसेस अथोरिटिज एक्टको बाद त्यहाँदेखि फ्री लिगल एडको कुरा आयो। त्यही जस्तो अब पार्लियामेन्टले ल बनाउँछ, ल बनाउँदाखेरि उहाँले यो गाइडलाइन हेरेर ल बनाउन सक्छ। जस्तो तपाईँको बिहारमा तपाईँको ब्यान अफ एल्कोहल छ, होइन, यो आर्टिकल 47 डाइरेक्टिभ प्रिन्सिपल्समा एउटा गोलै थियो, तपाईँले हेर्यो भने 47 त्यही कारण जब कोर्टमा पनि यो डिस्प्युट पुग्यो, किन एक ग्रुप मान्छेले भन्यो मलाई एल्कोहल खान्न त मेरो फन्डामेन्टल राइट हो भनेर, अधिकार हो भन्यो। तर जब बिहार गभर्मेन्टले त्यो कानून बनायो एल्कोहल ब्यान, यो उनीहरूले 47 हेर्यो बनायो, त्यहाँदेखि जब कोर्टमा गयो कोर्टले पनि हेर्यो ए यो त एउटा गोलै रहेछ संविधानको, त्यही कारण यो ल चाहिँ इन्भ्यालिड चाहिँ हुन सक्दैन भनेर उनीहरूले ब्यालेन्स गर्यो। अन्त तपाईँको अरू पुरा छ, स्टेटको ड्युटी छ मोन्युमेन्ट्सहरू प्रोटेक्ट गर्नु, स्टेटले जुडिसियरी र एक्जिक्युटिभ सेपरेट राख्नुपर्छ भनेर, यो सबै चाहिँ डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी, एउटा गाइडलाइन जस्तो सर्टमा भनौँ भन्ने चाहिँ।
1: र सर हामी कार्यक्रमलाई अगाडि बढाउँदै है फन्डामेन्टल ड्युटिज अर्थात मौलिक कर्तव्य बारे पनि हाम्रा श्रोतागणलाई केही जानकारी दिनुहोस् न सर।
2: अब फन्डामेन्टल ड्युटिज हामीले एउटा त हेर्यो डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी है, अब सिमिलरली त्यसको अपोजिट के हो फन्डामेन्टल ड्युटी सिम्पल टर्म्समा, अब एउटा स्टेटलाई गाइडलाइन्स दिएको छ यो यो यो गरेर फोकस गरेर एउटा वेलफेयर स्टेट राम्रो कन्ट्री बनाउनुको लागि यो गाइडलाइन्स हो भनेर
1: बनाउनु चलाउनु।
2: सिमिलरली हाम्रो फन्डामेन्टल ड्युटिज चाहिँ पार्ट 4A मा पाउँछ संविधानको है। पहिला चाहिँ जब कन्स्टिट्युसन बनिँदाखेरि संविधान बन्दाखेरि फन्डामेन्टल राइट्स मात्रै थियो, आम आदमी सिटिजन्सको ड्युटीको कुरै थिएन है। त्यहाँदेखि जब 1976 जब इमर्जेन्सी चल्दै थियो त्यति बेला एउटा सरदार स्वरण सिंह कमिटीले चाहिँ यो रेकमेन्ड गरेको थियो फन्डामेन्टल ड्युटिज पनि इन्सर्ट गर्नुपर्छ किनभने राइट छ भने एउटा ड्युटी पनि हुन्छ भनेर उनीहरूले त्यो एउटा इम्पोर्टेन्ट हो भन्यो न। अन्त त्यही कारण चाहिँ जब संविधानको 42nd अमेन्डमेन्ट भएको थियो 1976 उहाँहरूले चाहिँ यो पार्ट 4A हालेर आर्टिकल 51A हाल्यो, फन्डामेन्टल ड्युटिज पार्ट 51A छ है। 10 ड्युटी थियो त्यहाँ 2002 अझै एउटा ड्युटी हाल्यो, त्यो चाहिँ रिलेटेड टु चिल्ड्रेन्स एजुकेशन नानीहरूको एजुकेशनको लागि है। यो आइडिया चाहिँ त्यति बेला कहाँबाट आएको थियो भन्यो भने चाहिँ पहिला त्यो अब रसिया त अहिले कन्ट्री हो, तर रसिया भन्दा पहिला USSR भन्ने कन्ट्रीमा चाहिँ उनीहरूको पनि यस्तो फन्डामेन्टल ड्युटिजको कन्सेप्ट थियो, हरेक सिटिजनको के ड्युटी हो भनेर उनीहरूले चाहिँ त्यो चाहिँ बडो गरेर इन्डियाकोमा हालेको हो। अन्त अब यसले चाहिँ के गर्छ भन्ने चाहिँ फन्डामेन्टल राइट्स र ड्युटिजमा ब्यालेन्स गर्छ, एउटा रिस्पोन्सिबल सिटिजन बनाउनु खोजेको है। तपाईँको 51A भेरियस ड्युटिज छ सिटिजनको, जस्तो तपाईँले आफ्नो नेशनल फ्ल्याग र नेशनल एन्थम रिस्पेक्ट गर्नुपर्छ होइन। त्यहाँ हाम्रो जब फ्रिडम भएको थियो इन्डिपेन्डेन्स मुभमेन्टको जुन चाहिँ त्यो सोच विचार थियो त्यसले इन्सपायर हुनुपर्छ, त्यहाँ हामीले आफ्नो कन्ट्रीको सोभरेन्टी युनिटी प्रोटेक्ट गर्नुपर्छ, हामीले एउटा आपस बीचमा भाइचारा कमन ब्रदरहुड इरिस्पेक्टिभ अफ रिलिजन ल्याङ्ग्वेज त्यो प्रमोट गर्नुपर्छ, सिटिजनको ड्युटी हो हामीले आफ्नो कल्चर र हेरिटेज प्रोटेक्ट गर्नुपर्छ। नम्बर G छ एक्सट्रिमली इम्पोर्टेन्ट, हामीले आफ्नो इन्भाइरोमेन्ट फरेस्ट लेक्स वाइल्ड लाइफ त्यो प्रोटेक्ट गर्नु हाम्रो ड्युटी छ तपाईँको। त्यहाँदेखि हामीले पब्लिक प्रोपर्टी प्रोटेक्ट गर्नुपर्छ हो। त्यहाँदेखि लास्टमा पेरेन्ट र गार्जियन हो भन्ने हामीले चाहिँ आफ्नो नानीहरूको एजुकेसनको भविष्यको लागि चाहिँ अपर्च्युनिटी प्रोभाइड गर्नुपर्छ है। अब फन्डामेन्टल ड्युटिज चाहिँ एउटा इम्पोर्टेन्ट चिज हो कि के हो चाहिँ, फन्डामेन्टल ड्युटिज चाहिँ हाम्रो इन्डियन सिटिजन्सलाई मात्रै अप्लाई हुन्छ है। यो सबै ड्युटिज चाहिँ इन्डियन सिटिजन्सलाई के तपाईँले ड्युटी छ भनेर भनेको, फन्डामेन्टल राइट्स चाहिँ अलिकति डिफरेन्ट छ भने फन्डामेन्टल राइट्स चाहिँ फरेनरले पनि आफ्नो इन्फोर्स गर्न सक्छ इन्डियामा लिमिटेड एक्सटेन्टमा, जस्ट आर्टिकल 14 र आर्टिकल 21 फरेनरले पनि मलाई इक्वली राइट लमा ट्रिट गरेन भनेर उसको राइट छ आर्टिकल 14। आर्टिकल 21 पनि तपाईँको फरेनरको राइट टू लाइफ एन्ड लिबर्टी पनि उसको राइट छ, तर अरु फन्डामेन्टल राइट्स छैन, जस्तो आर्टिकल 19 होइन, इक्वालिटी बिफोर ल, अपर्च्युनिटी अफ पब्लिक इम्प्लोयमेन्ट छैन, वेयरएज फन्डामेन्टल ड्युटिज चाहिँ कम्प्लिटली सिटिजन्सको लागि हो। अब यो फन्डामेन्टल ड्युटिज पनि डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी जस्तै हो तपाईँको, यो चाहिँ कोर्टले इन्फोर्स गर्न सक्दैन, यो पनि सिटिजन्सको लागि गाइडलाइन मात्रै हो। किन तपाईँले आफै हेर्नुहोस्, अलिक कोही के चिज भेक छ नि, तपाईँले बी हेर्यो भने होइन, जस्तो फन्डामेन्टल ड्युटिजको बी हेर्यो भने अब हामीले त्यो इन्डिपेन्डेन्स हुँदाखेरिको त्यो आइडियाज र त्यो फलो गर्नु भन्ने, त्यसलाई त इन्टरप्रेट त स्ट्रिक्टली एउटा रिजिड इन्टरप्रिटेसन गर्नै सक्दैन, त्यहाँदेखि साइन्टिफिक टेम्परहरू त्यो गर्नु भन्यो भने त्यो पनि एउटा स्ट्रिक्ट इन्टरप्रिटेसन गर्नु सक्दैन, एकदमै हरेक पर्सनको एउटा डिफरेन्ट ओपिनियन र इन्टरप्रिटेसन हुन्छ। त्यही कारण यो लमा इन्फोर्स चाहिँ गर्नु सक्दैन, गाइडलाइनमा चाहिँ हो है।
1: हजुर,
2: तर अर्को कुरा फन्डामेन्टल ड्युटिज किन इम्पोर्टेन्ट हो भने चाहिँ, कोर्ट्सले जब कानून हेर्छ, अघि जस्तो मैले तपाईँलाई डाइरेक्टिभ प्रिन्सिपल्स पनि भनेको थियो त्यो एल्कोहलको ब्यानको, सेम वे फन्डामेन्टल ड्युटिज पनि जब एउटा कानून भनिन्छ, अन्त त्यो कानून चाहिँ वेदर भ्यालिड हो कि होइन या त के रिस्ट्रिक्सन छ भने त्यो चेक गर्नुको लागि कोर्टले फन्डामेन्टल ड्युटिजमा के छ भनेर उनीहरूले हेरेर एउटा ब्यालेन्स निकाल्नु चाहिँ खोज्छ। तर प्रायोरिटी चाहिँ डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिज र फन्डामेन्टल राइट्समा छ भने कोर्ट्सले प्रायोरिटी चाहिँ फन्डामेन्टल राइट्सलाई नै दिन्छ। तर एट द सेम टाइम यो डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिज चाहिँ उनीहरूले हेर्छ लजिक के थियो ल बनाउँदाखेरि भनेर।
1: हजुर हजुर, र सर अब पर्यावरण सुरक्षासँग है मौलिक कर्तव्य अनि डाइरेक्टिभ प्रिन्सिपल अफ स्टेट पोलिसी अर्थात राज्यको नीति निर्देशक सिद्धान्त कसरी मिल्दो जुल्दो देखिन्छ त यसबारे पनि बताइदिनुहोस् न।
2: अब हामीले अघि डाइरेक्टिभ प्रिन्सिपल्स पढ्यो, त्यहाँदेखि फन्डामेन्टल ड्युटिज पढ्यो है।
1: हजुर,
2: त्यो दुईटामा 48A र 51A को जीमा स्पेसिफिकली इन्भाइरोमेन्टकै कुरा छ। जस्तो डाइरेक्टिभ प्रिन्सिपल्सको आर्टिकल 48मा भनेको छ स्टेटको ड्युटी छ इन्भाइरोमेन्ट प्रोटेक्ट गर्नु। अब सेम वे हाम्रो इन्डियन सिटिजन्सलाई पनि फन्डामेन्टल ड्युटिज 51A जीमा लेखेको छ, संविधानले नै गभर्मेन्ट र सिटिजनलाई चाहिँ एउटा ड्युटी दिएको छ हाम्रो इन्भाइरोमेन्ट प्रोटेक्ट गर्नु है। त्यहाँ 2012मा एउटा भेरी फेमस जजमेन्ट पनि छ सुप्रिम कोर्टको, जहाँ सुप्रिम कोर्टले भनेको छ कि यो 48A र 51AG जुन चाहिँ स्टेट र सिटिजनलाई ड्युटी देख्छ यो सँगै पढ्नुपर्छ, किनभने न्यायपालिकाले के भन्दैछ भने चाहिँ 48A चाहिँ स्टेटलाई ड्युटी दिँदैछ इन्भाइरोमेन्ट प्रिजर्भ गर्नु, वेयरएज 51AG चाहिँ एउटा ड्युटी दिँदैछ सिटिजन प्रिजर्भ गर्नु। त्यही कारण 48A र 51G चाहिँ इन्भाइरोमेन्ट प्रोटेक्सनको संविधानमा एकदमै इम्पोर्टेन्ट प्रोभिजन हो।
1: हजुर हजुर, र सर अब के कानून छन् त 48A र 51AG अनुसरण अन्तर्गत जो आजको हाम्रो विषय पनि रहेको छ यसबारे पनि बताइदिनुहोस् न।
2: अघि हामीले पढेको थियो कि जब पार्लियामेन्ट या त स्टेटको एसेम्ब्लीले ल बनाउँछ उहाँहरूले 48A डाइरेक्टिभ प्रिन्सिपल्स हेरेर बनाउँछ है।
1: हजुर,
2: त्यही कारण यो जब डाइरेक्टिभ प्रिन्सिपल्सको 48A हेरेर बनायो पार्लियामेन्टले, पार्लियामेन्टले धेरै पुरा कानून बनाएको छ इन्भाइरोमेन्टको लागि। एउटा कानून छ तपाईँको वाइल्ड लाइफ प्रोटेक्सन एक्ट भनेर है।
1: हजुर,
2: यो वाइल्ड लाइफ प्रोटेक्सन एक्ट चाहिँ 1972मा बनेको थियो। यसको इन्ट्रेस्टिङ के छ भने चाहिँ यो एक्टमा चाहिँ एउटा लिस्ट अफ एनिमल्स बर्ड्स प्लान्ट्स दिएको छ त्यो एक्टमा जुन चाहिँ प्रोटेक्टेड एनिमल्स हो है। यो एक्टमा तपाईँको फेरि यो एक्टले गर्दाखेरि वाइल्ड लाइफ एडभाइजरी बोर्ड वाइल्ड लाइफ वार्डनहरू भन्ने पनि एस्टाब्लिस भएको छ, उहाँहरूलाई पावर पनि दिएको छ। यो एक्टले चाहिँ जुन चाहिँ त्यो लिस्ट अफ एनिमल्स छ त्यो एक्टमा त्यो एनिमल्सहरूको हन्टिङ चाहिँ ओफेन्स बनाएको छ, कानूनी एउटा ओफेन्स पाउँदैन है। त्यहाँदेखि यो कानूनले एट द सेम टाइम के गरेको छ भन्ने चाहिँ वाइल्ड लाइफ सेन्चुरी नेसनल पार्क त्यो सबै पनि यो कानूनको आधारमा बनिएको हो तपाईँको।
1: हजुर,
2: अर्को के छ यो कानूनले गर्दाखेरि, यसको कानूनले गर्दाखेरि सेन्ट्रल जू अथोरिटी भन्ने पनि छ। यो कानूनले गर्दा सेन्ट्रल जू अथोरिटी बन्यो 1992मा। यो 1992मा सेन्ट्रल जू अथोरिटीले के गर्छ भने सबै इण्डियाको जूको ओभरसी, जस्तो यूजीसीले हाम्रो एजुकेशन स्ट्यान्डर्ड हेर्छ युनिभर्सिटीमा, सेम वे सेन्ट्रल जू अथोरिटीले इण्डियाको सबै जूको स्ट्यान्डर्डहरू हेर्छ, ओभरसाइट गर्छ है। त्यहाँदेखि अर्को इम्पोर्टेन्ट अथोरिटी यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टले के बनायो भने चाहिँ नेसनल बोर्ड फर वाइल्ड लाइफ भन्ने भएको छ है। यो नेसनल बोर्ड फर वाइल्ड लाइफ चाहिँ के हो भने एउटा बोर्ड जस्तो हो, जहाँले चाहिँ गभर्मेन्टलाई एडभाइस दिन्छ वाइल्ड लाइफ कन्जर्भेसनको बारेमा। यो बोर्ड चाहिँ यस्तो इम्पोर्टेन्ट हो कि धेरै चिजहरू जस्तो वाइल्ड लाइफको कुरा या त प्रोजेक्ट्स जुन चाहिँ नेशनल पार्कबाट जानुपर्ने सेंचुरीहरूमा जानुपर्ने त्यसको अप्रुभल चाहिँ नेशनल बोर्ड अफ वाइल्ड लाइफले नै दिन्छ तपाईँको
1: हजुर हजुर
2: किनभने उनीहरूकोमा एक्सपर्टिज हुन्छ है यसको चेयरपर्सन चाहिँ हाम्रो अनरेबल प्राइम मिनिस्टर हो है
1: हजुर
2: अन्त नेशनल बोर्ड अफ वाइल्ड लाइफको एउटा हामीले एकदमै इम्पोर्टेन्ट एउटा केस पनि गरेको थियो सुप्रिम कोर्टमा इभेन्चुअली आयो त्यसमा चाहिँ हाम्रो रेलवे लाइन चाहिँ एउटा नेशनल सेंचुरीबाट तपाईँको क्रिएट गर्नु खोज्दै थियो गभर्मेन्ट आई मिन रेलवेज अथोरिटीले हामी त्यति बेला इरकन भन्ने रेलवेजकै एउटा बडीको लागि थियो नेशनल बोर्ड अफ वाइल्ड लाइफले चाहिँ त्यति बेला त्यसको लागि पर्मिसन दिएको थियो इभेन्चुअली जब सुप्रिम कोर्टमा पुग्यो सुप्रिम कोर्टले फेरि त्यो केसमा चाहिँ रिकन्सिडर गर्नु भनेको थियो नेशनल बोर्ड अफ वाइल्ड लाइफलाई हो सो त्यसरी फंक्शन गर्छ कोर्ट र केसमा र लमा है त्यहाँदेखि तपाईँको अर्को इम्पोर्टेन्ट बडी चाहिँ नेशनल टाइगर कन्जर्भेसन अथोरिटी भन्ने पनि छ वाइल्ड लाइफ प्रोटेक्सन एक्टले नै बनाएको यसले चाहिँ सबै यो टाइगर्सको प्रोटेक्सन एक्सेट्राहरूको लागि त्यो कन्जर्भेसनको लागि चाहिँ ओभरसी गर्छ है
1: बाघहरूको संरक्षणको लागि
2: अब सिक्किमको कन्टेक्स्टमा एउटा सिम्पल चिज म तपाईँहरूलाई भन्छु वाइल्ड बर्ड बँदेल पनि सेड्युल टूमा छ है अन्त यो वाइल्ड बर्ड हन्टिङ पनि खासमा चाहिँ वाइल्ड लाइफ प्रोटेक्सन एक्टमा चाहिँ अब एउटा ओफेन्सै हो अब नेक्स्ट क्वेसन हाम्रो लिसनर्सहरूलाई होला कि ला अब वाइल्ड लाइफ मार्यो भने त कसरी ओफेन्स हुन्छ भनेर एउटा चिज चाहिँ याद हुनुपर्छ वाइल्ड लाइफ प्रोटेक्सन एक्टको जतिवटा यो क्राइम उनीहरूले हालेको छ एक्टमा त्यो एफआईआरबाट रेजिस्टर गर्नु सक्दैन इन केस तपाईँले अब बँदेल मार्यो अरे या त के वाइल्ड लाइफ प्रोटेक्सन एक्टको अन्डरमा पक्रिँ गयो अरे त्यसको क्राइम चाहिँ प्रोसेस चाहिँ कसरी हुन्छ भन्ने चाहिँ एउटा अथराइज अफिसर हुन्छ सेक्सन 55 छ त्यो अथराइज अफिसर हुन्छ त्यो लिस्टै छ त्यो सेक्सन 55 जस्तो डाइरेक्टर अफ वाइल्ड लाइफ प्रिजर्भेसन होइन मेम्बर सेक्रेटरी अफ टाइगर कन्जर्भेसन चीफ वाइल्ड लाइफ वार्डन त्यो अथराइज अफिसरहरूले चाहिँ उनीहरूले एउटा कम्प्लेन पेटिसन बनाएर कोर्टमा बुझाएर मात्रै त्यो प्रोसिडिङ हुन्छ एफआईआरबाट रेजिस्टर हुँदैन अब प्र्याक्टिकली अस्ति सिक्किममा तपाईँहरूले एउटा केस सुन्नु पनि भएको थियो होला पाक्योङमा एउटा तपाईँको हन्टिङ केस भएको थियो
1: है
2: त्यो हन्टिङ केसमा चाहिँ के भएको थियो भने चाहिँ पुलिसले चार्जसिटमा चाहिँ यही वाइल्ड लाइफ प्रोटेक्सन एक्टको ओफेन्स हालेछ तपाईँको त्यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टको ओफेन्स हालेको थियो उहाँहरूले सेक्सन 51 है त्यसमा चाहिँ इम्प्रिजनमेन्ट थियो 3 साल अन्त सेक्सन 6 पनि हालेको थियो नो हन्टिङ भनेर यो 6 र 51 हालेको थियो चार्जसिटमा
1: हजुर
2: त्यहाँ त्यति बेला पनि हामीले कोर्टमा गएर हाम्रो अनरेबल जजलाई भन्यो कि यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टको सेक्सन 6 र 51 लाग्दैन किन सेक्सन 55 एफआईआरको थ्रु या त चार्जसिटको थ्रु यो ओफेन्सलाई कोर्टले एन्टरटेनै गर्नु सक्दैन भनेर कग्निजन्स भन्छ इङ्ग्लिसमा चाहिँ हो अन्त त्यही कारण हाम्रो सुप्रिम कोर्टको जजमेन्ट पनि थियो अनरेबल जज साहबले हेरेर चाहिँ त्यो सेक्सन चाहिँ त्यो चार्जसिटबाट चाहिँ फ्रेम हुनुहुँदैन हो त्यसरी अपरेट गर्छ सिक्किममा त्यहाँदेखि तपाईँको अर्को एक्ट छ भने म यो सबै कानूनहरू सिक्किमको कन्टेक्स्टमा भन्नु ट्राई गर्दछु नेक्स्ट चाहिँ फरेस्ट कन्जर्भेसन एक्ट छ 1980 पास भएको थियो यो एक्ट चाहिँ खास के थियो भने चाहिँ डिफरेस्टेसन र इन्डियाको अब त्यो फरेस्टहरूलाई चाहिँ ऱ्यापिडली त्यो कटिङ नहोस् भनेर चाहिँ गएको थियो है बनाएको थियो पहिला चाहिँ के हुँदै थियो भने चाहिँ फरेस्टको डेफिनेसनै क्लियर थिएन अन्त डङ्की डङ रुखहरू काटेर चाहिँ पूरा डिफरेस्टेसन हुँदै थियो त्यहाँदेखि त्यही कारण चाहिँ पार्लियामेन्टले चाहिँ 1980 चाहिँ यो एक्ट बनाएको थियो है त्यहाँदेखि यो एक्ट 5 सेक्सन मात्रै थियो 1 पेजको भेरी सर्ट एक्ट तर यो एक्ट यति बेसी इम्पोर्टेन्ट भयो 12 डिसेम्बर 1996 गर्दाखेरि सुप्रिम कोर्टले एउटा जजमेन्ट र एउटा केस भएको थियो टीएन गोदावर्मन भनेर त्यति बेला चाहिँ सुप्रिम कोर्टले चाहिँ यति बेसी डिफरेस्टेसन इन्डियाभरि भएको देखेको गर्दाखेरि चाहिँ उनीहरूले यो 12 डिसेम्बर 1996 चाहिँ भन्यो कि फरेस्टको डेफिनेसन छैन रहेछ फरेस्टको लिगल डेफिनेसन थिएन है त्यति बेला इन्डियन फरेस्ट एक्टमा पनि थिएन अन्त सुप्रिम कोर्टले के भन्यो यो डेफिनेसन नभएर चाहिँ चारैपट्टि रुख काटेर डिफरेस्टेसन भएर चाहिँ एकदमै सिरियस सिचुएसन छ भनेर यो अर्डर 12 डिसेम्बर 1996 चाहिँ सुप्रिम कोर्टले भन्यो फरेस्टको डेफिनेसन चाहिँ डिक्सनरीको मिनिङमा हुन्छ भन्यो नि अब तपाईँहरूले डिक्सनरी खोल्यो भने फरेस्टको मिनिङ छ लार्ज नम्बर अफ ट्रिज इन एन एरिया भनेर है एउटा ग्रुप अफ ट्रिज इन एन एरिया त्यहाँदेखि सुप्रिम कोर्टले भन्यो अब यो डिक्सनरीको मिनिङको लागि चाहिँ एउटा क्राइटेरिया बनाउनु पर्ने रहेछ भनेर त्यहाँदेखि यही अर्डरमा सुप्रिम कोर्टले भन्यो कि सबै स्टेट्सले चाहिँ एउटा क्राइटेरिया बनाउनु पर्छ कि एक हेक्टरमा कति नम्बर अफ ट्रिज हुँदाखेरि चाहिँ त्यो फरेस्ट हुन्छ भनेर।

0: सिंगर, उहाँहरूले सोच्छ कि फरेस्ट को टाइटल अटोमेटिकली डिम्ड फरेस्ट हो भने फरेस्टको ल्यान्ड हो भनेर सुप्रिम कोर्टको आधारमा. त्यो होइन, सुप्रिम कोर्टको इन्टेन्सन चाहिँ प्रोटेक्सन मात्रै थियो. सो तपाईँको प्राइभेट ल्यान्ड पनि हुनसक्छ, त्यो डिम्ड फरेस्ट हुन्छ. ओन्ली एउटा एडिसनल रिस्पोन्सिबिलिटी चाहिँ के हुन्छ, जब डिम्ड फरेस्ट एरिया हुन्छ तपाईँको, त्यति बेला चाहिँ त्यो सेक्सन टूबाट चाहिँ तपाईँले सेन्ट्रल गभर्मेन्टकोबाट अप्रुभल चाहिन्छ त्यो एरियामा चाहिँ नन फरेस्ट काम गर्ने हो भने चाहिँ. त्यसले कारण चाहिँ यो 12/12/96 चाहिँ एकदमै इम्पोर्टेन्ट हो है.
1: हजुर,
0: यो हामीले एउटा सुप्रिम कोर्टमा केसमा पनि अपियर गरेको थियो, गोवा फाउन्डेसन भन्नेमा.
1: हजुर,
0: एनजीटीबाट स्टार्ट गरेको थियो, 2014 भएको थियो. फाइनली हामीले त्यो केस जित्यो 2024. त्यसमा चाहिँ के भएको थियो भने, गोवाले त्यही सुप्रिम कोर्टको अर्डरको कम्प्लायन्समा चाहिँ उहाँहरूले चाहिँ एउटा क्राइटेरिया बनाएको थियो, 40% ट्री कभर इन 1 हेक्टर एरिया भनेर. गोवा फाउन्डेसन एनजीओले चाहिँ च्यालेन्ज गरेको थियो त्यो 40% ट्री कभर इन द एरिया भनेर. फाइनली हामीले सुप्रिम कोर्ट जाँदाखेरि चाहिँ त्यो केस चाहिँ जित्यो. सुप्रिम कोर्टले भन्यो यो क्राइटेरिया ठिकै छ, यो त्यो चाहिँ स्टेटको टेक्निकल एक्सपर्टिजको बेसिसमा हो भनेर. त्यहाँदेखि नेक्स्ट ल चाहिँ तपाईँको इन्भाइरोमेन्टल प्रोटेक्सन एक्ट भन्ने बनाएको छ. त्यो पनि के हुन्छ भने चाहिँ 1986 बनाएको छ. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टले गर्दाखेरि भेरियस अथोरिटिज बनेको छ, जस्तो स्टेट इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट अथोरिटी, स्टेट इन्भाइरोमेन्टल असेसमेन्ट कमिटीहरू भन्ने छ है. यो एकदमै इम्पोर्टेन्ट काम गर्छ. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमा चाहिँ सेभरल लज बनाएको छ मिनिस्ट्री अफ इन्भाइरोमेन्टले. खास लिटिगेसन चाहिँ तपाईँको त्यो नोटिफिकेसन्स र त्यो रूल्सको बेसिसमा हुन्छ इन्भाइरोमेन्टल ल. हामी त म त इन्भाइरोमेन्टल ल गरेको 2019 हो एनजिटीमा. अन्त मोस्ट अफ द टाइम हाम्रो नर्मल सिटिजन्स या त ल स्टुडेन्ट्सहरूले सोध्छ कसरी चाहिँ इन्भाइरोमेन्टल लमा केस हुन्छ भने, किन उहाँहरूले ज्यादा पढ्छ संविधानको बेसिसमा मात्रै भएको. तर एकदमै हार्डकोर अन द ग्राउन्ड इन्भाइरोमेन्टल ल को लिटिगेसन जस्तो कोर्ट केस चाहिँ यो तपाईँको एनजीटीमा हुन्छ, यो रूल्स नोटिफिकेसन्सहरूकै आधारमा. जस्तो म एक दुईवटा केस पनि भन्छु. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमा एउटा नोटिफिकेसन छ तपाईँको इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट नोटिफिकेसन 2006 है. त्यो चाहिँ मिनिस्ट्रीले चाहिँ यो एक्टको आधारमा बनाएको. त्यसले चाहिँ के भन्छ, कोही के प्रोजेक्टहरू स्टार्ट गर्नु अगाडि चाहिँ त्यसको पहिला क्लियरेन्स चाहिन्छ, इन्भाइरोमेन्टल क्लियरेन्स चाहिन्छ भन्छ. त्यो बिना त्यो प्रोजेक्ट स्टार्टै गर्न सक्दैन भन्छ. किनभने उनीहरूले त्यो प्रोजेक्टहरू आइडेन्टिफाई गरेको छ कि यो चाहिँ एकदमै पल्युसन हेभी प्रोजेक्ट हो, डेन्जर हुन्छ, त्यही कारण पहिल्यै चेक गरौं भनेर है. त्यस्तै खालको अर्को रूल पनि छ, म्यानुफ्याक्चर स्टोरेज एन्ड इम्पोर्ट अफ ह्याजर्डस केमिकल रूल्स भन्ने. त्यो पनि इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमै छ. अब सिक्किमको कन्टेक्स्टमा प्र्याक्टिकली उहाँ हाम्रो लिसनर्सहरूलाई चाहिँ दुईटा इम्पोर्टेन्ट केस छ सिक्किममा इन्भाइरोमेन्टल लको. एउटा चाहिँ तपाईँको योध बहादुर थापा भर्सेस बीपीसीएल भन्ने थियो. यो चाहिँ के थियो भने, रङ्पूमा चाहिँ बीपीसीएलले 10 लाख लिटर्सको चाहिँ फ्युल डिपो बनाउनु आँटेको थियो होइन डिपो. अन्त पेटिसनरको घर चाहिँ उहाँकै नेक्स्ट साइडमै थियो है. त्यति बेला जब स्टेट अफ सिक्किम हाम्रो लर्नेड डिस्ट्रिक्ट कलेक्टरहरूले इन्टरभिन गर्न सक्यो, त्यति बेला लको ग्याप थियो, लमा के त्यो रूल्सै थिएन कि रिस्ट्रिक्ट हुन्छ भनेर. सो स्टेटको एकदमै ह्यान्ड्स वर टाइड, बेसिकली स्टेटकोमा केही थिएन. त्यसको बाद पेटिसनर के गयो, उहाँ चाहिँ एनजीटी गयो. एनजीटी जाँदाखेरि चाहिँ एनजीटीले के नोटिस गर्यो भने चाहिँ, एनजीटीको एउटा रूलै रहेछ पेट्रोल पम्पको चाहिँ डिस्टेन्सिङ क्राइटेरिया भनेर. एउटा घर रेसिडेन्सियल एरिया भनेर 50 मिटर चाहिँ टाढै हुनुपर्छ भनेर पेट्रोल पम्पको. तर एनजीटीले जब त्यो नोटिस गर्यो, डिपोको त रूलै छैन भनेर, त्यहाँ फाइनली एनजीटीले हाम्रो स्टेट गभर्मेन्टसँग कोलाबोरेट गरेर चाहिँ फाइनली चाहिँ डिपोको रूल बनायो यो केसमा. अब चाहिँ फ्युल डिपो चाहिँ मिनिमम 200 मिटर्स डिस्टेन्स हुनुपर्छ रेसिडेन्सियल
1: एरियाबाट.
0: अन्त यो एकदमै इम्पोर्टेन्ट रोल हो, किन फर्स्ट त सिक्किमको मान्छेले यो केस लडेको, सेकेन्डली सिक्किमको मान्छेले गर्दाखेरि अल ओभर इण्डियामा अब डिपोहरूको 200 मिटर डिस्टेन्स चाहिँ मिनिमम राख्नुपर्छ घरबाट बनेको छ. यो चाहिँ एकदमै एउटा हिस्टोरिक केसै हो. त्यहाँ नेक्स्ट केस त अब मोस्ट लिस्नरहरूलाई थाहा पनि छ होला, सबैजना वेस्ट पोइन्ट मल पनि जान्दछ है. यो चाहिँ वेस्ट पोइन्ट मल केस भन्छ, यो पनि एनजीटीमै भएको. यो हाम्रो म्याडम बिना बास्नेतले केस फाइल गरेको थियो. त्यति बेला म चाहिँ गान्तोक स्मार्ट सिटीको लागि अपियर गरेको थियो यो केसमा. यो केसमा चाहिँ फर्स्ट के भएको थियो भन्यो भने चाहिँ म्याडम बिना बास्नेटले एनजीटीमा यो केसको अगेन्स्टमा केस फाइल गरेको थियो. त्यहाँदेखि त्यो केस फाइल गर्दाखेरि चाहिँ के भएछ भने चाहिँ एक्सिडेन्टली उहाँ के मिस्टेक भएर अर्को प्रोजेक्टको डकुमेन्ट हालेछ अन्त त्यो एनजीटीले त्यो केस चाहिँ डिसमिस गरिदियो, स्टे नै डिसमिस गरिदियो किन अर्को प्रोजेक्टको हाल्यो भनेर. त्यहाँदेखि

0: एडमले फ्रेश केस फाइल गरेको थियो, त्यो फ्रेश केसमा चाहिँ उहाँको मेन प्रेयर के थियो कि यो बिल्डिङको कन्स्ट्रक्सन चाहिँ बिल्डिङ बायलज भाइलेट गर्छ हो, सिक्किमको बिल्डिङ बायलज र इन्भाइरोमेन्टली कम्प्लायन्ट छैन भनेर। त्यहाँदेखि यसको हियरिङ पूरा लामो गयो, इभेन्चुली कोर्टले उहाँको केस डिसमिस गर्यो। तर दुईटा इम्पोर्टेन्ट चिज चाहिँ कोर्टले ल ले डाउन गर्यो। फर्स्ट चाहिँ एनजीटी एक्टमा सिक्किम बायलजको जुरिसडिक्सनै थिएन, तर एनजीटीले भन्यो कि बायलजमा सिक्किमको बिल्डिङ बायलजको जुरिसडिक्सन छैन भने पनि इन्भाइरोमेन्टको इस्यु हो भने हामी हेर्नु सक्छ भनेर बायलज एक्जामिन गर्यो है। बायलज एक्जामिन गरेर उनीहरूले बुझ्यो कि यो बायलजको चाहिँ उनीहरूले यो फाइभ लजदेखि अबभ चाहिँ प्रपर गभर्मेन्ट स्ट्याचुटरी अप्रुभलै पाएको थियो विथ प्रपर इन्भाइरोमेन्टल कन्सल्टेन्ट भनेर। सेकेन्डली एनजीटीले नोटिस गर्यो यो इन्भाइरोमेन्टल क्लियरेन्स पनि सेन्ट्रल गभर्मेन्टबाटै आएको थियो सबै यसको एक्सपोजर हेरेर, अन्त त्यहाँदेखि चाहिँ एनजीटीले चाहिँ त्यो केस चाहिँ डिसमिस गराइदियो। त्यहाँदेखि नेक्स्ट चाहिँ वाटर एन्ड एयर पोल्युसन एक्ट छ, दुईटा एक्ट हो तर हामीले जोइन्टली नै रिड गर्छ किन प्रोभिजन सेम छ है। यसले चाहिँ के बनायो भने चाहिँ सेन्ट्रल पोल्युसन कन्ट्रोल बोर्ड भन्ने एउटा अथोरिटी बनायो, स्टेटमा चाहिँ स्टेट पोल्युसन कन्ट्रोल बोर्ड भन्ने अथोरिटी बनायो। यो स्टेट पोल्युसन कन्ट्रोल बोर्डले एकदमै इम्पोर्टेन्ट ड्युटी फुलफिल गर्छ, तर लिमिटेड अहिले टाइममा चाहिँ के भन्छु भने चाहिँ स्टेट पोल्युसन कन्ट्रोल बोर्डले कन्सेन्ट टू एस्टाब्लिश द कन्सेन्ट टू अपरेट लाइसेन्सेस दिन्छ है। अन्त सीपीसीबीले चाहिँ सेन्ट्रल पोल्युसन कन्ट्रोल बोर्डले एउटा लिस्ट अफ इन्डस्ट्रीज भन्ने बनाएको छ, क्याटेगराइजेसन अफ इन्डस्ट्रीज। उहाँले चाहिँ डिफरेन्ट डिफरेन्ट इन्डस्ट्रीजलाई चाहिँ रेड, ओरेन्ज, ग्रीन, व्हाइटमा क्याटेगराइज गरेर त्यो कन्सेन्ट टू एस्टाब्लिश र कन्सेन्ट टू अपरेट लाइसेन्स त्यो पिरियड त्यो कति पोल्युटिङ छ भनेर दिन्छ है। व्हाइट क्याटेगरीको लागि फेरि तपाईँको कन्सेन्ट पर्दैन।
1: हजुर हजुर।
0: इन्ट्रेस्टिङली सिक्किमको कन्सेन्टमा चाहिँ मैले के देखेको छु भने हाम्रो ग्याराजेस पूरा छ, जस्तो इन्द्रा बाइपासहरूमा छ।
1: हजुर हजुर।
0: ज्यादातर लोकलाई थाहा छैन कि खासमा गराजलाई पनि कन्सेन्ट टू एस्टाब्लिस र कन्सेन्ट टू अपरेट चाहिन्छ।
1: हजुर।
0: तर मोर अर लेस कोलाई थाहा छैन पनि त्यही कारण कन्सेन्ट टू एस्टाब्लिस र कन्सेन्ट टू अपरेट गरेको छैन होला, किन तपाईँले हेर्यो भने गराजमा त्यो जुन चाहिँ ऑयलहरू लिक हुन्छ त्यो पनि पल्युटिङै हो। त्यही कारण चाहिँ लमा चाहिँ खासमा चाहिँ गराजेसहरूको पनि कन्सेन्ट टू एस्टाब्लिस र कन्सेन्ट टू अपरेट चाहिन्छ तपाईँको।
1: हजुर। र सर, हामी कार्यक्रमको अन्तमा आएका छौँ र अन्तमा हाम्रो कानुनी कुरा कार्यक्रमको विषय फन्डामेन्टल ड्युटिज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ड इन आर्टिकल 48A एन्ड आर्टिकल 51AG अफ दि इन्डियन कन्स्टिट्युसन बारे के कस्तो सुझाव सल्लाह हाम्रो श्रोतागणलाई साझा गर्न चाहनुहुन्छ त?
0: मेरो सजेसन चाहिँ यति छ, यो सबै लेक्चर सुन्नुको बाद चाहिँ एउटा चिज याद गर्नुहोस्, डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिजले चाहिँ प्रायोरिटी चाहिँ फन्डामेन्टल राइट्सले नै पाउँछ। तर फन्डामेन्टल राइट्सले तपाईँको इम्पोर्टेन्स पायो भनेर यो भुलिनु हुँदैन कि राइट सँगसँगै ड्युटिज छ,
1: कर्तव्य
0: आफ्नै कर्तव्य पालन गर्नुपर्छ। जस्तो फन्डामेन्टल ड्युटिजमा इन्भाइरोमेन्ट प्रोटेक्सनको ड्युटी छ हरेक सिटिजनको, त्यो फलो गर्नुपर्छ, अन्त स्टेटलाई पनि ड्युटी छ। त्यही कारण हामीले राइट सँगसँगै आफ्नो ड्युटिज पनि ब्यालेन्स गर्नुपर्छ।
1: त श्रोता, यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा फन्डामेन्टल ड्युटिज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ड इन आर्टिकल 48A एन्ड आर्टिकल 51AG अफ दि इण्डियन कन्स्टिट्युसन अर्थात भारतीय संविधानमा पर्यावरण संरक्षणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51AG बारे र यस विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो। सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री काजी साङ्गे तुप्दिनज्यूले त सर तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद। श्रोता, रूखपात हरियाली त मानव बिना पनि बाँच्न सक्छन्, तर त्यो हरियाली यदि प्राकृतिकको कोखबाट हटाइदिनु हो भने हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौ। त्यसैले श्रोता, हामी सबै मिली पर्यावरणको संरक्षण गरौं। हस्त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रमको प्रकरणमा समेटेको विषय यति नै। आउँदा दिनहरूमा यस्तै अन्य नवीनतम विषयहरूको साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।
2: भर्खरै सुन्दै हुनुहुन्थ्यो कानूनी कुरा, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहोस् मौसम सम्बन्धित सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट

0: प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस एवं वर्षा 13.2 मिलीमिटर रिकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्वानुमान अनुसार गान्तोक अनि वरपर क्षेत्रमा आंशिक रूपमा बादल छाउने साथै एक दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने सोही विभागले जनाएको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धित सामान्य जानकारी सो पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता, अब हामी आज रात्रि कार्यक्रमको सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमबारे संक्षिप्त गराउँदैछौ। अब केही बेरमै सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। समय हो 46:45। छपचपनमा हामी प्रस्तुत गर्नेछौ एक भारत श्रेष्ठ भारत अन्तर्गत लेप्चा समुदायका परम्परागत बाजागाजा भाग एक। 7:10 आकाशवाणीको विशेष कार्यक्रम सशक्त भारत छ भने 7:25 समय हो यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ बिर्सन नसकिने गीतहरू, नेपाली लोकगीतका सर्जकहरू भाग दुई। त्यसैगरी 8 प्रस्तुत गर्नेछौ कलाकार अलिसा चिन्नाईको आवाजमा रहेका केही गीतहरू। 8:30 कार्यक्रम सुसंसार, जस अन्तर्गत आज सुनाउनेछौ शोभा गुर्तुबाट ठुम्री वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या, जसमा सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजीमा समाचार। त्यसपछि सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट, समय 9:15। 9:30 अंग्रेजी भाषामा राष्ट्रिय फिचर कार्यक्रम भने 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो यस अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन्।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार अभिगेल राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आयुष मन्त्रालयद्वारा आयोजित 14 दिने निशुल्क अनलाइन योग पहलमा भारतले गिनीज वर्ल्ड रेकर्ड कायम गरेर इतिहास रच्न सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा मुख्यमन्त्रीले देशभर

0: योग प्रवर्धनमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको लागि हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले भारत सरकारको आयुष मन्त्रालय र सिक्किम सरकारको आयुष विभागलाई पनि यस पहललाई समर्थन गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। राज्यका 10,000 भन्दा धेरै सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। मुख्यमन्त्रीले सिक्किमका जनताको उत्साहजनक सहभागिताको लागि आभार व्यक्त गर्दै उनीहरूको संलग्नताले राज्यलाई गौरवान्वित बनाउनका साथै योग र समग्र कल्याणलाई प्रवर्धन गर्ने राष्ट्रव्यापी आन्दोलनलाई बलियो बनाएको उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले हर घर योगको दृष्टिकोणलाई अगाडि बढ़ाउने र स्वस्थ जीवनको संस्कृतिलाई प्रवर्धन गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। भारत सरकारको पर्यटन मन्त्रालयकी निर्देशक सीमा जैन आज बागडोगरा विमानस्थलमा आइपुग्नुभयो। उहाँ आजदेखि जून 17 सिक्किमको आधिकारिक भ्रमणमा रहनुहुनेछ। सम्बन्धित अधिकारीहरूले परम्परागत सिक्किमी शैलीमा उहाँलाई स्वागत गर्नुभयो। सिक्किम सरकारको मत्स्यपालन विभागले गत जून 12 र 13 तारीक मणिराम देवान ट्रेड सेन्टर गुवाहाटी आसाममा आयोजित अक्वा एक्स नर्थ इस्ट 2026 भाग लियो। कार्यक्रममा पूर्वोत्तर क्षेत्रका मत्स्य व्यवसायी, नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, उद्यमीहरू र हितधारकहरू सहभागी भई मत्स्य तथा जलकृषि क्षेत्रमा देखा परिरहेका अवसरहरू र नवीनतम प्रगतिबारे छलफल गरेका थिए। सिक्किम प्रतिनिधिमण्डलमा मत्स्यपालन विभागका सहायक निर्देशक नरेश सुनार, मत्स्यपालन विभागका प्रमुख मत्स्य रक्षक कनिष्क शर्मा र सिक्किमका प्रगतिशील ट्राउट माछा पालक अर्पण गुरूङ र स्वीडेन लिम्बू सहभागी बन्नुभएको थियो। सिक्किम सरकार राज्यभरका माछा पालक किसानहरू र हितधारकहरूको सामाजिक आर्थिक विकासको लागि वैज्ञानिक हस्तक्षेप, संस्थागत सहयोग र रणनीतिक साझेदारी मार्फत दिगो मत्स्य र जलकृषि प्रवर्धन गर्न प्रतिबद्ध रहेको छ। सिक्किम कला संस्कृति र सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राईले आज मंगनमा मंगन ड्रीम डान्स एकाडेमीको उद्घाटन गर्नुभयो। कार्यक्रममा मंगन नगर पञ्चायतका अध्यक्ष छिरिङ डोमा भुटिया लगायत विद्यार्थीहरू, अभिभावकहरू र स्थानीय सज्जनहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष श्री राईले समाजमा विशेष गरी बाल बालिकाको समग्र विकासमा नृत्य र सांस्कृतिक गतिविधिहरूको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले नव उद्घाटित यस एकाडेमीले आकांक्षी कलाकारहरूका लागि बहुमूल्य मञ्चको रूपमा काम गर्ने र मंगनको सांस्कृतिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा कला, संस्कृति र सामुदायिक विकासको प्रवर्धनमा योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रिय मानवाधिकार परिषद सिक्किमले वरिष्ठ साहित्यकार तथा अनुवादक अमर बानिया लोहोरोलाई साहित्य र समाजसेवामा पुर्याएको योगदान तथा अनुवादतर्फको साहित्य अकादमी पुरस्कार 2024 प्राप्त गरेको सम्मानमा अभिनन्दन गरेको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय मानवाधिकार परिषदका राज्य प्रभारी रविन राई, अध्यक्ष इन्द्र कुमारी छेत्री लगायत विभिन्न जिल्लाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अभिनन्दन ग्रहणपछि श्री लोहोरोले सम्मानप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि समाजोत्थानका कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा वक्ताहरूले उहाँको साहित्यिक योगदानको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो। द आर्ट अफ लिभिङ गेजिङ शाखाले आज क्योङसामा आयोजित अनसङ एभ्रीडे हिरो अवार्ड समारोहमा समाजप्रति समर्पण र निस्वार्थ सेवा मार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका चारजना व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ। सम्मानित हुनेहरूमा नवप्रवर्तक विशु हाङ सुब्बा, नयाँ सोच नयाँ विचार सेवा नै धर्म हो अभियानका संस्थापक संजय प्रधान, समाजसेवी तथा ग्राम पञ्चायत सभापति गणेश प्रसाद शर्मा र किक बक्सिङ प्रशिक्षक एवं समाजसेवी गोपाल सुब्बा हुनुहुन्छ। द आर्ट अफ लिभिङको 45 वर्षीय सेवा यात्रा तथा गुरूदेव श्री श्री रविशंकरको 70 जन्म जयन्तीको अवसरमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
1: Nambong su dari gong tu gomo, along lun su seno u anggel rong kublam.

0: श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो एक भारत श्रेष्ठ भारत अन्तर्गत लेप्चा समुदायका बाजाहरू भाग एक। अब सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो। समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। फसल उत्सव राजाको अवसरमा राष्ट्रपतिले देशवासीलाई दिनुभयो शुभकामना। विगत 12 वर्षमा देशको स्वास्थ्य सेवा थप सुलभ र किफायती बनाउन विभिन्न कदम चालिएको प्रधानमन्त्री।

0: भावना बादलको सम्मान गर्नका लागि मनाइन्छ। उहाँले भन्नुभयो, यो तिहारले प्रकृति र समाजको गहिरो जुडावलाई दर्शाउँछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशको स्वस्थ सेवा थप सुलभ र किफायती बनाउन विभिन्न कदम चालिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आयुष्मान भारत योजना मार्फत गरीब तथा आवश्यकतामा रहेका नागरिकलाई उपचार सुविधा उपलब्ध गराइएको र जन औषधि केन्द्रहरूबाट सस्तो मूल्यमा औषधि प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले स्टेन तथा घुँडा प्रत्यारोपणको लागत घटाइएकाले बिरामीहरू लाभान्वित भएको उल्लेख गर्दै मेडिकल कलेज र सीट संख्या बढेसँगै चिकित्सक बन्ने अवसर पनि विस्तार भएको बताउनुभयो। प्रधानमन्त्रीले स्वस्थ भारत निर्माणका लागि सरकारले आगामी दिनमा पनि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। केन्द्रीय सड़क परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले भन्नुभएको थियो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पछिल्लो एक दशकमा देशको स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन आएको छ। सोशल मीडिया पोस्टमा श्री गडकरीले भन्नुभयो, आयुष्मान भारत योजना अन्तर्गत करोड़ौं मानिसलाई क्याशलेस स्वास्थ्य सुविधा मिलिरहेको छ र यसको दायरा अब वरिष्ठ नागरिकहरूसम्म पनि बढ़ाइएको छ। केन्द्रीय वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारतले आज विश्वका केही ठूला स्वास्थ्य योजनाहरूलाई सफलतापूर्वक सञ्चालन गरिरहेको छ। सोशल मीडिया पोस्टमा उहाँले भन्नुभयो, सरकारको उद्देश्य बिरामीका कारण कुनै परिवारमा आर्थिक बोझ नपरोस् यो सुनिश्चित गर्नु हो। केन्द्रीय अल्पसंख्यक कार्य मन्त्री किरण रिजिजूले भन्नुभएको छ, पछिल्लो 12 वर्षमा देशको अल्पसंख्यक समुदायहरूको जीवन स्तर र उनीहरूको स्थितिमा धेरै सुधार भएको छ।
1: Minorities are better in India. 12 years after Modiji has become the Prime Minister, the life, the quality, the overall situation of minority communities have become better because life of every Indian has become better.
0: प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोले आज निसमा भारत इनोभेट्स कार्यक्रमको संयुक्त रूपले उद्घाटन गर्नुभयो। भारत फ्रान्स नवाचार वर्षमा आयोजित यस कार्यक्रममा अन्य देशहरूका शीर्ष नवाचार स्टार्टअप र उद्यम पुँजीदाता पनि सामेल भए। यसमा उन्नत कम्प्युटिङ, सेमी कन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम अन्तरिक्ष, स्वच्छ ऊर्जा तथा जैव प्रौद्योगिकी सहित 13 प्रमुख क्षेत्रहरूमा नवाचार प्रदर्शन गरियो।
2: दुनिया में अलग अलग देश एक दूसरे के साथ व्यापार करते हैं, अलग अलग देशों के बीच स्ट्रेटेजिक पार्टनरशिप भी होती है, लेकिन कुछ रिलेशंस ऐसे होते हैं जो शेयर्ड इंटरेस्ट के साथ साथ शेयर्ड विजन से भी ड्राइव होते हैं। भारत और फ्रांस का रिश्ता कुछ ऐसा ही है।
0: आयुष मन्त्रालयले आज युट्युबमा आयोजित एउटा लाइभ योग सत्रका माध्यमले नयाँ गिनिज वर्ल्ड रेकर्ड बनायो। यस अनलाइन योग कार्यक्रममा 4,35,000 भन्दा अधिक मानिसले भाग लिए। आयुष मन्त्री प्रताप राव जावतले भन्नुभयो, यो उपलब्धिले विश्वभरमा योगको बढ्दो लोकप्रियतालाई दर्शाउँछ। उहाँले मानिससँग योगलाई आफ्नो दैनिक दिनचर्याको भाग बनाउने अपील गर्नुभयो। अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जूनमा कोलकातामा आयोजना गरिनेछ। यस वर्ष योग दिवसको थीम स्वस्थ आयुका लागि योग रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले कर्नाटकले यूपीए सरकारको कार्यकालको तुलनामा केन्द्रीय करको हिस्साका रूपमा 5 गुणा बढ़ी रकम प्राप्त गरेको बताउनु भएको छ। बेंगलुरूमा आयोजित विकसित भारत संकल्प समावेश कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सीतारमणले कर्नाटकले केन्द्र सरकारबाट कर हिस्सा बापत करिब 4,00,000 करोड़ रूपियाँ प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले कर्नाटक राज्य सरकारले केन्द्रबाट पर्याप्त सहयोग नपाएको भन्ने आरोपलाई पनि अस्वीकार गर्नुभयो अनि कर्नाटकलाई राष्ट्रिय राजमार्ग निर्माण रेल परियोजनाहरू तथा बेंगलुरू

0: चेन्नई औद्योगिकी करिडोर परियोजनाका लागि समेत ठूलो मात्रामा आर्थिक सहायता उपलब्ध गराइएको बताउनु भएको छ। मन्त्री सीतारमणका अनुसार प्रधानमन्त्री जनधन योजना, मुद्रा ऋण योजना, आयुष्मान भारत, जल जीवन मिशन, उज्ज्वला योजना, किसान सम्मान निधि तथा जन औषधि केन्द्र जस्ता विभिन्न केन्द्र सरकारका योजनाबाट कर्नाटकका नागरिकहरूले प्रत्यक्ष लाभ प्राप्त गरेका छन्। केन्द्रीय सूक्ष्म लघु र मध्यम उद्यम मन्त्री जीतन राम माझी र बिहारका मुख्यमन्त्री सम्राट चौधरीले भोलि बिहारको गया जी जिल्लाको खिजर सरायमा एउटा नयाँ प्रौद्योगिकी केन्द्रको आधारशिला राख्नुहुनेछ। यो केन्द्र दक्षिणी बिहार र मगध क्षेत्रमा 170 करोड रूपियाँको निवेशले स्थापित गरिनेछ। यसले केन्द्र इन्जिनियरिङ र वस्त्र परीक्षण सहित प्रमुख क्षेत्रहरूको आवश्यकतालाई पूरा गर्नेछ। साथै उन्नत विनिर्माण सुविधाहरू, तकनिकी सहायता र उद्योग उन्मुख प्रशिक्षण प्रदान गर्नेछ। मन्त्रालयले भनेको छ, केन्द्र सरकारको लक्ष्य प्रतिवर्ष 7,000 युवाहरूलाई प्रशिक्षण दिनु र रोजगार सेवाहरूको माध्यमले प्रतिवर्ष 1,000 भन्दा अधिक उद्यमीहरूलाई सहायता प्रदान गर्नु हो। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतको अन्तरिक्ष अर्थव्यवस्था अघिल्लो 10 सालमा 40-45 अरब डलरसम्म पुग्न सक्छ। उहाँले भन्नुभयो, स्वच्छ भारत, डिजिटल इण्डिया, डिजिटल हेल्थ, डीप ओशन मिशन र गगनयान जस्तो कार्यक्रमले विज्ञान र नवाचारलाई भारतको विकास यात्राको केन्द्रमा स्थापित गर्नमा सहयोग गरेको छ। श्रीलंकाको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक नर्तकीले सामूहिक भारत नाट्यम प्रस्तुति दिँदै गिनीज विश्व कीर्तिमान कायम गरेका छन्। कोलम्बोमा आयोजित कार्यक्रममा श्रीलंका भारत लगायत विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य भारत नाट्यमको समृद्ध परम्पराको प्रवर्धन गर्नुका साथै सांस्कृतिक सम्बन्ध सुदृढ बनाउनु रहेको आयोजकहरूले बताएका छन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। फसल उत्सव राजाको अवसरमा राष्ट्रपतिले देशवासीलाई दिनुभयो शुभकामना। विगत 12 वर्षमा देशको स्वास्थ्य सेवा थप सुलभ र किफायती बनाउन विभिन्न कदम चालिएको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिले निसमा भारत इनोभेट्स कार्यक्रमको संयुक्त रूपले गर्नुभयो उद्घाटन। अनि आयुष मन्त्रालयले युट्युबमा आयोजित एउटा लाइभ कार्यक्रम सत्रका माध्यमले नयाँ गिनीज वर्ल्ड रेकर्ड कायम गर्न सफल। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ हाम्रो विशेष कार्यक्रम बिर्सिन नसकिने गीतहरू, नेपाली लोकगीतका सर्जकहरूको भाग दुई।
2: यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ एक संगीतमय रूपक,
3: बिर्सिन नसकिने गीतहरू।
2: नमस्कार श्रोता, आजको सांगीतिक रूपक बिर्सन नसकिने गीतहरूमा हामी हजुरहरूलाई लोकधुन लोकगीतहरूको सुमधुर यात्रामा लिएर जानेछौं।
4: श्रोता, लोकगीत केवल भाका मात्र होइन, त्यो हाम्रो जीवनको कथा हो र त्यही कथालाई मिठासपूर्ण स्वरमा जन जनसम्म पुर्याउने कलाकार हुन् राम थापा, जसले नेपाली लोक संगीतलाई अझ व्यापक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
2: रेडियोबाट लोकगीत फैलिन थाल्यो। राम थापा जस्ता कलाकारहरूले लोकगीतलाई जनमानसमा लोकप्रिय बनाए। गाउँको गीत शहरसम्म अनि शहरबाट फेरि गाउँसम्म पुग्ने वातावरण बन्यो। उनले लोकगीतलाई सजिलै बुझ्ने, मनमा बस्ने

0: बनाए। परम्परा र आधुनिक प्रस्तुतिको सन्तुलन कायम गरे र लोकगीतलाई समयसँगै अघि बढाउने दहरिलो पुल बनाए।
1: सन् 1975 सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि आफ्नै संगीतमा हाई हाई वनकालीमाई बोलको गीत तारा थापासँग रेकर्ड गराए। त्यो बेला उनको पहिलो गीत निकै चर्चित बन्यो। त्यसपछिका दिनमा उनले रेडियो नेपालमै लोकगायकका रूपमा जागिर समेत पाएपछि आफ्नो सिंगो जीवन गीत संगीतको विकासमा समर्पित गरे।

0: सन् 1975 रेडियो नेपाल आएका थापाका मित्र प्रसिद्ध गायक अरूण थापाले रेडियो नेपालको प्रांगण टेकाएका हुन्। अरूणको एउटा गीतमा गिटार बजाउन रेडियो नेपाल छिरेका राम थापा त्यसपछिका दिनमा केही वर्ष गिटार वादकै रूपमा क्रियाशील रहे।
1: नेपाली लोकगीतको समृद्ध यात्रामा राम थापाको योगदान अविस्मरणीय छ। उनको जीवनको ठूलो हिस्सा रेडियो नेपालसँगै बित्यो। रेडियो नेपालमै रहँदा उनी भित्रको प्रतिभा, क्षमता र कला जति निखरिँदै गयो, त्यति नै संस्थाले पनि उनलाई अझ गहिरो रूपमा सम्हाल्दै लग्यो। उनले आफ्नो उमेर, समय र आफ्नो भविष्य नै रेडियो मार्फत नेपाली संगीतलाई अर्पण गरे।
0: उनको निम्ति संगीत केवल पेशा थिएन, यो दैनिकी थियो। कहिले राम्रो गीतमा संगीत भर्नु, कहिले लोक भाकालाई जीवन्त बनाउँदै मञ्चमा गाउनु, कहिले नयाँ प्रतिभाहरूलाई अघि बढ़ाउनु, कहिले संगीत प्रशिक्षण दिनु, यी सबै उनको नियमित कर्म थिए।
1: कहिले आधुनिक संगीतमा, कहिले लोक संगीतमा, कहिले गाउँ बेसीमा पुगेर लोकगीतको खोजीमा, कहिले कार्यक्रम सञ्चालनमा, कम्तीमा पनि 14-15 वर्ष त आञ्चलिक सुस्केरा नामक लोकगीती कार्यक्रम पनि चलाएका थिए। यही कालखण्डमा रेडियो नेपाल र नेपाल बाहिरका स्टुडियोमा गरी 500 भन्दा बढी गीतहरूमा स्वर संगीत दिएका छन्। नेपाली लोक तथा आधुनिक संगीतको संसारमा राम थापाले दिएका गीतहरू आज पनि उत्तिकै सजीव र प्रिय छन्। उनले सिर्जना र संगीत दिएका धेरै गीतहरूले नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याएको छ।
0: उनको संगीतमा सजिएका गीतहरूमध्ये अरूण थापाको स्वरमा ऋतुहरूमा तिमी हरियाली बसन्त हौ भन्ने गीतले त अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो। यस गीतले बीबीसीको सर्वेक्षणमा समेत स्थान बनाउन सफल भयो। भक्तराज आचार्यको स्वरमा आँसु जस्तो हो, राम थापा र साथीहरूको स्वरमा रहेको लेकाली है है चोयाको डोको, प्रेमध्वज प्रधानको स्वरमा तिमीलाई अचेल कहाँ भेटु, प्रकाश श्रेष्ठको स्वरमा मेरो याद अझै आउँछ भने, नवीन शर्माको स्वरमा जुनी जुनीलाई र तिमी यसै लजायो, साथै तारा थापाको स्वरमा सुन सुन मेरा साथी र रविन शर्मा र तारा थापाको स्वरमा फूल झरे पनि आदिलाई सम्झन सक्छौं।

0: राम थापाले संगीतबद्ध गरेका आधुनिक गीतहरू जनजिब्रोमा झुण्डिने खालका सरल र लोकपनमा आधारित छन्। थापाले 5 दर्जन जति लोक आधुनिक तथा व्यङ्ग्यात्मक गीतका एल्बमहरू साथै 1 दर्जन संगीतका पुस्तकहरू प्रकाशित गरेका छन्। उनी रेडियो नेपालमा लोकगीततर्फ प्रतिष्ठित श्रेणीका गायक र आधुनिक संगीततर्फ प्रतिष्ठित श्रेणीको संगीतकार थिए। जुनी जुनीलाई र घायल प्रेम नामक 2 भिडियो चलचित्र र बादल घामसाया आँखा लोभी मनपापी गरी 3 ठूला पर्दाका चलचित्रमा समेत राम थापाले संगीत निर्देशन गरेका छन्।
1: उनको लोक तथा आधुनिक गीतहरू केवल गीत होइनन्, ती त समयका साक्षी हुन्, भावना हुन् अनि हाम्रो समाजका प्रतिविम्ब हुन्। उनले सृजना गरेका धुनहरू, उनले लेखेका पुस्तकहरू आज पनि संगीत सिक्ने हरेक विद्यार्थीका लागि एउटा विद्यालय जस्तै मार्गदर्शक बनेका छन्। उनको संगीतमा ज्ञान छ, अनुभव छ र त्यो माटोको सुगन्ध छ जसले नेपालीपनलाई सधैँ जीवित राख्छ। सायद त्यसैले समय बित्दै जाँदा पनि राम थापा नाम केवल एउटा व्यक्तिमा सीमित रहँदैन, यो त नेपाली संगीतको एउटा जीवन्त पाठशाला बन्छ।

0: नेपाली लोकसंगीतको विशाल आकाशमा केही यस्ता नक्षत्रहरू छन् जसले उज्यालो त धेरै फैलाए तर आफै भने सधैँ ओझेलमै परिरहे। त्यस्तै एक अद्भुत नाम हो कल्याण शेरचन।
1: नेपाली लोकगीत क्षेत्रमा सबैभन्दा बढी सुनिने र सबैभन्दा सम्झने नामका रूपमा कल्याण शेरचनलाई लिन सकिन्छ। उनका गीतहरू गाउँघरदेखि शहरसम्म पुस्तादेखि पुस्तासम्म गुन्जिरहेका छन्।
0: आहा कलिलो तामालाई सोध रामालाई, 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ जस्ता दर्जनौं कालजयी गीतहरू उनको अमूल्य योगदानहरू हुन्। यी गीतहरूमा नेपाली समाजको जीवन, माया, हाँसो, व्यथा र संस्कृतिको गहिरो प्रतिबिम्ब पाइन्छ।
1: कल्याण शेरचनका गीतहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, नयाँ पुस्ताका लागि संगीत सिक्ने एउटा जीवित पाठशाला जस्तै बनेका छन्।
0: कल्याण शेरचनले गीत मात्र गाएनन्, बरू ग्रामीण कुना कन्दरामा गाइने सयौं मौलिक भाकाहरू संकलन गरेर कालजयी बनाउनु मात्र होइन, शेरचनले गण्डकी क्षेत्रको कौरा गीत भाका र नृत्यलाई समेत जनमानसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाए।
1: तर विडम्बना के भने, यति धेरै लोकप्रियता र प्रभाव हुँदाहुँदै पनि कल्याण शेरचन सधैँ गुमनाम झैरहे। उनको जीवनले एउटा सन्देश दिन्छ, साँचो कलाकार आफ्नो नाम भन्दा पनि आफ्नो सृजनाबाट बाँचिरहन्छ। आज पनि जब ती गीतहरू कति बज्छन्, श्रोताको मन झस्किन्छ, सम्झनाहरू आलो भएर आउँछन् र त्यही क्षणमा कतै न कतै कल्याण शेरचन जीवित हुन्छ।

0: सन् 1970-80 को दशकमा लोकगीत संगीतको क्षेत्रमा लोकप्रिय पुस्ताका मुख्य कलाकारहरू सम्झिरहेका बेला हामी सम्झन्छौ गायक संगीतकार एवं गीतकार गणेश रसिक राम थापा अनि कल्याण शेरचन। यी तीनले लोकगीतको सुरक्षा प्रसारण र लोकप्रियतामा ठूलो भूमिका निर्वाह गरेका छन्। रेडियोमा नियमित प्रसारण ग्रामीण भाका र मौलिक गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्न साथै गीतमा आधुनिक ताल धुन र जीवन्त शैली थपियो।
1: नेपाली आधुनिक लोक संगीतका जीवन्त स्वर हुन् गणेश रसिक। सन् 1963 रेडियो नेपाल मार्फत आफ्नो संगीत यात्रा शुरू गरेका गणेश रसिक नेपाली आधुनिक लोकगीतका अमर कलाकार हुन्। सन् 1975 उत्कृष्ट गीतकार तथा संगीतकारको रूपमा सम्मानित रसिकले आरम्भिक दिनमा राल्फा समूहबाट आबद्ध भएर सामाजिक चेतना र विद्रोह समेटिएका गीतहरू गाउने गर्थे। गाउँ तथा शहरी जीवनको पीड़ा उत्पीड़न र सामाजिक अन्यायलाई गीत मार्फत जनमानसमा पुर्याउनमा उनी अग्रणी कलाकार थिए।
0: उनले त्यसपछि लेखाली समूह स्थापना गरी सामाजिक जागरण र नवचेतना फैलाउने उद्देश्यका गीतहरू प्रस्तुत गरे। राष्ट्रिय नाचघर प्रहरी क्लब र रेडियो कार्यक्रम मार्फत उनका गीतहरू ठाउँ ठाउँमा पुगेका थिए। रसिकले आफ्नो जीवनभर 300 भन्दा बढी आधुनिक लोकगीतहरू रेकर्ड गरेका छन्।
2: कुनै पनि गीतहरूको उठान गर्दा त्यसको एउटा कथा होस्, त्यसको पृष्ठभूमि होस्, एउटा अब त्यसलाई छन्द मात्रै मिलाउने भन्दा पनि एउटा पृष्ठभूमि हुनुपर्छ। त्यसले केही न केही चाहिँ मेसेज अथवा केही न चिज बोकेको हुनुपर्छ भन्ने लाग्छ मलाई। लेखाली भनेसम्म हामी हिरेन्द्र भोजपुरे, उर्मिला सहित, निर्मला सहित 7-7 मिलेर अब त्योडाको टोलमा उर्मिला दिदीको घरमा हामीले त्यो लेखाली भने खोल्यौँ। 23 साल जानु, 24 साल लाग्दो। अनि त्यसपछि अब लेखालीसँग हाम्रो यात्रा भयो 30-32 सालसम्म रह्यो। अब तीर्थ शेरचन उहाँले सङ्कलन गर्नुभएको जाउँ जाउँ रेलेमा गीतहरू हामीले गायौँ। अनि अरू भोजपुरेजी हामीले चाहिँ पछिबाट गीतहरू बनायौँ। एउटा चाहिँ मैले बनाएँ, ए है आज बेडा बाख्राको तलानी, यो लोकगीत जस्तो सुन्दा लाग्ने तर लोकगीत जस्तो होइन। जस्तो काफल पाक्यो, रातो भाले, कुहाँ कुहाँ, यी सब लोकगीत होइन तर लोकगीत जस्ता लाग्छन् सुन्दा भने नेपाली कलर आउँछ भने।
1: रातो भाले सुत्केरीलाई खुवाए, नखेल्नु जुवा र तास, धनको नाश, मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश, काफल पाक्यो भन्छ चरीले, सहिदिन्छु कुटबरु, आदि रसिकलाई चिनाउने गीतहरू उनकै सृजना हुन्।
0: 300 भन्दा बढी यस्ता जीवन्त आधुनिक लोक स्वदेश गानाहरू रेकर्ड गरी संगीतको संसारलाई उद्वेपन गर्ने कार्य गरे। उनको कवि लेखकको परिचयमा पनि योगदान उत्तिकै छ। यति मात्र होइन, नेपाली लोक संगीतलाई संरक्षित, समृद्ध र नयाँ पुस्तासम्म पुर्याउने कार्यमा पनि अमूल्य छ।
3: हाम्रो

0: श्रोता, लोकगीत भनेको माटोको आवाज हो र त्यो आवाजलाई जीवन दिने शक्ति हो नारी। नानीको लोरीदेखि विदाईको आँसुसम्म नेपाली लोक संगीतमा नारी हस्ताक्षर बिना कुनै पनि धुन अधुरो जस्तै लाग्छ।
1: नारी स्वरले लोकगीतलाई माया, पीड़ा, प्रतीक्षा, बिछोड़ र आशाले भरिदिन्छ। लोरी, झ्याउरे, रोदन, विभागित सबैमा नारी भाव प्रमुख हुन्छ। नानी सुताउने लोरीदेखि विदाईका गीतसम्म नारीको अनुभूति केन्द्रमा हुन्छ।
0: चाडपर्व, तीज, तिहार, असारका गीत, मेलापात र खेतीपातीका गीत, भाका संस्कार गीतको विषयमा कुरा गर्दा विवाह, जन्म, मृत्युलाई पुस्तादेखि पुस्तासम्म जोगाउँदै आएका छन्। यही कारणले लोकगीत जीवित संस्कृति बनेको छ। नेपाली लोक संगीत क्षेत्रमा नारी कलाकार तीर्थ कुमारी थापाको योगदान गहिरो र दीर्घकालीन छ। उनको स्वर मात्र होइन, उनको प्रस्तुतिमा पनि नेपाली समाजको आत्मा बोल्छ भन्ने अनुभव गर्न सकिन्छ।
2: बच्चैदेखि मैले बुहारको गीत सुन्थे, म बुवा पनि गाउने अनि मेरो फुफूहरू पनि गीत गाएर हिँड्ने, यस्तो कामसाम गर्दा पनि अब कसैले गीत नगाऊ है किन गाएको भन्ने कोही छैन। त्यसमा हुर्किएको भएर हो कि मलाई कहिले पनि गीत नगाऊ भन्नुहुन्न। मैले गीत गाएँ भने रमाउने जो पनि, अनि खेतमा पनि जब हाम्रो जुन धेरै खेताला भएको ठुल्ठुलो रोपाईँहरू हुन्छ नि, त्यस्तोमा पनि अब हुन्छ सबै मान्छेहरू भएको बेलामा यी तीर्थलाई बोलाइदिनु ल हामीलाई अल्छी लाग्यो गीत गाउनलाई भन्नुहुन्छ। मलाई बच्चैदेखि लाजै हुन्न, गीत गाउँदाखेरि के हुन्छ भने थाहा छैन, म त गाऊ भनेपछि एकदम खुसी भएर मलाई गीत गाउनलाई बोलायो भनेर उफ्री उफ्री गएर म त्यहाँ गीत गाइदिन्थेँ म कहिले।

0: छौ कि त मलाई बितार।
1: तीर्थ कुमारी थापाले लोकगीतलाई केवल गाउने काम मात्र गरिनन्, उनले गाउँघरको मौलिक भाका लय र शब्दलाई जस्ताको तस्तै संरक्षण गरेर श्रोतासम्म पुर्याएकी छन्। उनका गीतहरूमा नारी जीवन, खेतबारी, मेलापात, संस्कार र परम्परा स्पष्ट झल्कन्छ। लोकगीतलाई मिठास, सरलता र भावनात्मक गहिराई दिएकी छन्।

0: नेपाली लोकगीतकी सशक्त हस्ताक्षर तीर्थ कुमारी थापाको संगीत यात्रा एक प्रेरणादायी कथा हो। शुरूआती दिनमा तारादेवीलाई हेर्ने चाहनाले रेडियो नेपाल पुगेकी उनी, त्यही भेटले उनको जीवनकै बाटो नै मोडिदियो।
1: संगीतकार गणेश परियारको साथ र मार्गदर्शनमा रेडियो नेपालको स्वर परीक्षा पार गर्न पूर्व नै पर्ख तिमीलाई जाल बुन्नेलाई जस्ता गीत गाउने अवसर पाएपछि उनको सांगीतिक यात्रा सशक्त रूपमा अगाडि बढ्यो।
0: उनका चर्चित गीतहरू म त खाँदिन कुवाको पानी, डाँडामाथि बिहानै घाम लाग्ने तिरिरी, ढुङ्गे बगर माया ढुङ्गे बगर, झम्के फुली नाकैमा बुलाकी, माछी मारन हो दाई आजलाई चटनी आदि गीतहरू आज पनि श्रोताको मनमा उत्तिकै ताजा छन्।
1: कलानिधि संगीत विश्वविद्यालयबाट प्रशिक्षण लिएकी उनले भारत, बंगलादेश, थाईल्याण्ड, सिंगापुर, फ्रान्स, स्पेन र बेलायतसम्म नेपाली लोकगीतको सुन्दरता फैलाएकी छिन्।
0: श्रोता, तीर्थ कुमारी थापा निरन्तरता, सम्मान र समर्पणको स्वर नेपाली लोकसंगीतकी अग्रणी हस्ताक्षर आज पनि उत्तिकै सक्रिय रूपमा गीत गाउँदै आफ्नो श्रोतालाई मोहनी लगाइरहनु भएको छ।
1: लोकगीत साथै रेडियो नेपाल मार्फत भजन, राष्ट्रिय गीत, आधुनिक गीत तथा विभिन्न भाषा भाषीका गीतहरू समेत गाएर आफ्नो बहुआयामिक प्रतिभा प्रमाणित गरिसकेकी छिन्। उनको करिब 500 वटा लोकगीत संग्रह, 6 वटा नेवारी गीत संग्रह, रेकर्डिङ संस्थानबाट 13 वटा गीत रेकर्डहरू प्रकाशित भइसकेको छ।
0: यी सबै उपलब्धिहरूले देखाउँछ उनी केवल एक गायिका मात्र होइनन्, नेपाली लोकसंगीतको निरन्तर यात्रा समर्पण र उत्कृष्टताको प्रतीक हुन्। समय बदलिँदै गयो, पुस्ता फेरिँदै गए, तर तीर्थ कुमारी थापाको स्वर भने आज पनि उस्तै मिठास र ऊर्जा बोकेर नेपाली लोकसंगीतको आकाशमा गुन्जिरहेकै छ।

0: नेपाली लोक संगीतको आकाशमा झलकमान गन्धर्व धर्मराज थापा एलपी जोशी राम थापा कल्याण शेरचन गणेश रसिक र तीर्थ कुमारी थापा जस्ता चम्किला ताराहरूले आफ्नो योगदानहरूद्वारा इतिहास लेखिरहेका छन्। उनीहरूको गीतमा माटोको गन्ध छ, जीवनको कथा छ र आत्माको मिठास छ। त्यसैले लोकगीत केवल सुन्ने कुरा होइन, यो महसुस गर्ने, जोगाउने र पुस्तौंदेखि पुस्तासम्म बोकिरहने अमूल्य सम्पत्ति हो।
1: यतिन्जेल लोकगीत संगीतको क्षेत्रमा योगदान पुर्याउनु हुने श्रष्टाहरूबारे कुराकानी गरिरहेका थियौं। श्रोता, हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं र यस कार्यक्रमलाई सफल बनाउनको निम्ति विभिन्न स्रोतबाट प्राप्त सहयोगहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। साथै शुरूदेखि अन्तसम्म हामीसँग जोड़िएर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई हृदयबाट धन्यवाद दिँदै बिर्सन नसकिने गीतहरूको अर्को अंकसम्मलाई विदा लिइरहेछौं। नमस्कार।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो एक संगीतमय रूपक बिर्सन नसकिने गीतहरू अन्तर्गत नेपाली लोकगीतका सर्जकहरूको भाग दुई, जसको लेखक हुनुहुन्थ्यो निर्देश दाहाल, प्रवक्ता महेश छेत्री, प्रवक्त्री कविता चन्द अनि प्रस्तोता रुस्त।

यो आकाशवाणी गान्तोक हो। श्रोता, अब प्रस्तुत छ कलाकार अलिसा चिनोयको आवाजमा केही गीतहरू।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोताले अहिले सुन्दै हुनुहुन्छ कलाकार अलिसा चिनाईको आवाजमा केही गीतहरू।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो कलाकार अलिसा चिनाईको आवाजमा रहेको केही गीतहरु।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: श्रोता, अबको समय हो ठुम्री वादनको, कलाकार शोभा गुट्टुबाट।

भर्खरै सुन्दै हुनुहुन्थ्यो सुर संसार अन्तर्गत कलाकार शोभा गुर्जुबाट ठुम्री वादन। अब सुन्नुहुनेछ आकाशवाणी दिल्लीबाट समाचार सन्ध्या अन्तर्गत हिन्दी अनि अंग्रेजीमा क्रमैले समाचार।

यसै मनोरञ्जनको क्रममा अघिल्लो गीत रहेको छ फिल्म मैं हूं नाबाट, जसमा कलाकार अनु मल्लिक, के सुनिधि चौहान अनि श्रेया घोषालको स्वर रहेको छ।

त श्रोता सुनौ यो अघिल्लो गीत जसमा कलाकार अरिजित सिंह अनि सुनिधि चौहान अनि नीति मोहनको आवाजले सजिएको छ भने यो गीत फिल्म चेन्नई एक्सप्रेसबाट लिएको हो।

त श्रोता, अब गीतको पालो रहेको छ कलाकार आशा भोसलेको आवाजले सजिएको फिल्म नमक हलालबाट।

श्रोता स्वीकार्नुहोस् यो गीत जसमा कलाकार आशा भोसले अनि सुमसाद बेगमको आवाज रहेको छ भने फिल्म किस्मतबाट लिएको हो।

श्रोतागण, आजको यस अधिवेशनको अन्तिम चरणमा हजुरहरूलाई सुनाउनेछौ यो गीत फिल्म डिस्को डान्सरबाट, जसमा स्वर रहेको छ कलाकार बप्पी लहरीको।